0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारों भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़तीन स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक हो, एक साथ शारीरिक अपांगता होए से भी बच सका जाता है।
5: जानकारी रहक चाहिए, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अहिया कान दुखेर हैरान भइराछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी किन चिन्ता लिनुहुन्छ? ब्रिलोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेशन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलटेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।
9: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय MCS ग्यास्ट्रो सर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठूलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै NPL नाक कान घाँटी इन्डोस्कोपी, PTA कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा, सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 532780।
10: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरा रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
11: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
10: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
11: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
10: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
11: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
10: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
11: लौ, त्यसो भए आजै जानु पर्यो।
10: तपाईँ पनि जानुहोस् बाँकी र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
12: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895067682।
13: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
14: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
13: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
14: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
13: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
14: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 9769411786 र 9824392377।
15: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
16: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
17: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
16: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
17: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
18: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
16: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
17: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
18: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861614169।
19: यो कृष्ण सार एफएम
20: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
21: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
22: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
19: यो कृष्ण सार एफएम
20: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
23: तिथि अन्तर्राष्ट्रिय सहकारी दिवस।
24: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
23: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु 773 जना घाइते बर्खामा विपदको जोखिम बढी सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह विश्वमा नै एलनिलो बलियो बन्दै खडेरी र भारी वर्षाको जोखिम बढ्ने चेतावनी
0: बाजुराका दुईवटा वडा छौपडी गोठ मुक्त घोषणा दैलेखमा कुपोषण बढ्दो बजेट पेश गरेको तीन सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने
23: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै
0: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै
23: र फिफा विश्वकपमा अर्जेन्टिना 2-1 अगाडि आज कोलम्बिया घाना भिड्दै पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: खबरको सबैभन्दा सुरुमा वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु भएको प्रसंग।
2: यस वर्ष वैशाख 1 गतेदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको छ भने 773 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर 2721 विपदका घटना भएका छन्। ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै सर्पदंशका 398 घटना भएका छन्। सर्पदंशबाट 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लाग्ने 54 घटनामा 21 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ भने 98 जना घाइते भएका छन्। घटनाको संख्यामाका हिसाबले भने आग लागि सबैभन्दा बढी भएको छ। आग लागिका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। त्यस्तै जनावरको आक्रमणका कारण 147 घटनामा 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार बाढी पहिरो भारी वर्षा डुङ्गा दुर्घटना वन डढेलो र हिउँ पहिरो जस्ता अन्य विपदबाट पनि मानवीय क्षति भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 27 जिल्लामा 31 विपदका घटना भएका छन्। ती घटनामा 1 मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। वर्षायाम सक्रिय भएसँगै प्राधिकरणले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अप्नाउन सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले आग्रह गर्नुभएको छ।
3: र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ, यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी परिसरहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनुपर्ने देखिएको छ। आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने, त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पऱ्यो भने 11:49 वा प्रहरीको नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ। र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने, सजग हुने, विपद संवेदनशील हुन पनि अनुरोध छ।
1: यसबीच संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन WMOले आगामी केही महिनामा एलनिनो अझ बलियो हुने जनाएको छ, जसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी, भारी वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ्ने चेतावनी दिएको छ। MWOका अनुसार एलनिनो अहिले नै सक्रिय भइसकेको छ। जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। यसले विश्वभर वर्षाको ढाँचा, तापक्रम र हावापानीमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। एलनिनो भनेको प्रशान्त महासागर मध्य तथा भूपूर्वी भागको सतही पानी असामान्य रूपमा तातिँदा हुने प्राकृतिक जलवायु प्रक्रिया हो। यो सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र करिब 9-12 महिनासम्म रहन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो।
4: सामान्यतया के हुन्छ भने ब्राजिल पेरुदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो 5-7 वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। 5-7 वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बढ्छ भने त्यो ब्राजिल पेरुतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रियाभन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठुलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
1: संगठनले सम्भावित क्षति कम गर्न देशहरूलाई पूर्व तयारी, प्रभावकारी मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन आग्रह गरेको छ।
2: नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले चालू आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियामकीय सुधारका अधिकांश कार्यक्रम कार्यान्वयनमै आएनन्। गभर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू घोषणामै सीमित बन्न पुगे। चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गभर्नर पौडेलले गण्डकी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेटघाट गरेर व्यावहारिक मौद्रिक नीति ल्याउने बताउनु भएको थियो। सकेर काठमाडौँ आएपछि उहाँले मौद्रिक नीति मार्फत राजमार्ग र लोकमार्ग केन्द्रित उद्योग व्यवसाय प्रबन्धनको घोषणा समेत गर्नुभयो। आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको बुदा नम्बर

0: हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो, तर त्यो कार्यान्वयनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्यम उद्धार प्याकेज ल्याई निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रबार मौद्रिक नीतिका लागि राष्ट्र ब्याङ्कलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग समेत गरेको हो। जाना जानी ऋण नतिर्ने र परिस्थिति वर्ष नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासङ्घको भनाइ छ। त्यस्तै बैंकिङ प्रणालीको विश्वास पुनर्स्थापना, उत्पादनशील क्षेत्रमा पुँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मौद्रिक नीतिको सफलता मापन गर्नुपर्ने महासङ्घको भनाइ रहेको छ।
1: बाजुराको बढीमालिका नगरपालिका वडा नम्बर 1 र 7 छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ। नगरपालिकाका उपप्रमुख नन्द थापाले हिजो एक कार्यक्रमका बीच ती दुवै वडालाई औपचारिक रूपमा छाउपडी गोठमुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपडी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि यी वडालाई गोठमुक्त घोषणा गरिएको हो। महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत वडामा रहेका छाउपडी गोठको अनुगमन, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि महिलालाई महिनावारीका बेला घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्दै छाउपडी गोठ हटाइएकाले गोठ मुक्त घोषणा गरिएको वडा नम्बर 7 वडा अध्यक्ष वडा सचिव सरिता ठकुल्लाले बताउनुभयो। नगरपालिकाले छाउपडी जस्तो हानिकारक सामाजिक प्रथा अन्त्य गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अन्य वडामा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पानी कम परे छरुवा धान लगाउन सकिने,
2: 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा मिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौँ हामी, 2-4 mmसम्मको त्यो टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौँ।
1: मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र, निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: केन्द्र प्रयोगशाला निर्देशनालय ओ स्थानीय तह के कृषि विकास शाखा म सम्पर्क करेक लाग अनुरोध बा
1: कृषि व्यवसाय प्रवर्धन सहयोग ओ तालिम केन्द्र खजुरा बाके।
2: नेतृत्वप्रति असहमत काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेका छन्। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढाउने समेत निर्णयमा पुगेको छ। त्यस्तै निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिस शीर्षकको खबर छ भने बजेट पेश भएको तीन सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढ एमाले संशोधन दर्ता गर्ने शीर्षकमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल सुरु गर्ने भएको छ। त्यसका लागि 23 असार बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसेले बताउनु भएको छ। त्यस्तै सरकारका 100 दिन संसदलाई उपेक्षा शीर्षकमा कमल भट्टले खबर लेख्नु भएको छ भने माइतीघरमा दुई सातादेखि दृष्टिबिनको धरना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा हाजिर भएको नभई नियुक्ति मितिबाट ज्येष्ठता कायम हुने सर्वोच्चको फैसला शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा स्वास्थ्य बिमा लिनु न ओकनिल्नु न ओकल्नु शीर्षकमा खबर छ भने सुविधाभन्दा शास्ति बढी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै राहदानी विवादले अन्तर्राष्ट्रिय छविमै आज शीर्षकको खबर प्रकाशित छ। त्यस्तै मन्त्रीलाई धमाधम सचिव सरका सल्लाहकार शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरका सल्लाहकारहरू नियुक्त गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3-5 जनासम्म सचिव सरका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। त्यस्तै भित्रपृष्ठमा इन्टरनेट अवरोधले दुवै सदन अवरुद्ध शीर्षकमा ईश्वरी सुविधेले खबर लेख्नु भएको छ।
3: आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाहरूको प्राय जस्तो सबै पत्रिकाहरूमा सरकारको 100 दिनको कामको प्रसङ्ग उल्लेख गरिएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापिएको छ। यो खबर अशोक अधिकारीले काठमाडौँबाट लेख्नु भएको हो। शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएको खबरमा उल्लेख छ। सरकारले शासकीय सुधारको 100 बुँदे कार्यसूची एवं सुशासनको चित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ अठोटका साथ सरकारले 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणासहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढाएको छ। गोर्खापत्रकै भित्री पृष्ठमा पोषणमा वर्षेनी लगानी तर कुपोषण कायमै शीर्षकमा अर्को खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोडौं लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 27% गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्य कोषमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो समयदेखि विभिन्न कोष तथा खातामा निष्क्रिय अवस्थामा रहेका राज्यका स्रोतलाई राज्य कोषमा ल्याउने प्रक्रिया सरकारले अघि बढाएको छ। कार्यसूचीको 78 नम्बर बुदा राज्यका निष्क्रिय स्रोतको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख रहेको छ। 2082 फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्षभन्दा बढी अवधिको निष्क्रिय पुँजी रकम 20 अर्ब 20 वर्षभन्दा बढी अवधिको रु 7 करोड रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गैरभन्सार अवरोध, सरकार गुहार्दै उद्योगी शीर्षकमा धर्मराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। ईपीएसको भिसा शुल्क बढ्यो शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा समेत खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा वालेन्द्र शीर्षकमा अर्को खबर छ। 47 लाख फेसबुक फलोअर्स, करोडौं भ्यूज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री वालेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न रुचाउनु हुँदैन। अनिल गिरी, गौरव पोखरेल र जय सिंह महराले काठमाडौँबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री वालेन्द्र शाह चिर परिचित पोसाकमा संसद भवनमा आइपुग्नु भएको, कालो कोट काले चस्मा अनि नेपाली ब्रान्ड गोल्ड स्टारको सेतो जुत्ता उहाँले लगाउनु भएको भनेर खबरमा उल्लेख छ। यहाँ पनि सय बुदा एक तिहाई मात्र पूरा शीर्षकमा खबर छ। परराष्ट्र नीति उही शैली फरक शीर्षकमा अर्को खबर छापिएको छ। अनिल गिरीले काठमाडौँबाट लेख्नु भएको, सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीतिक सञ्चालन शैलीले हो। विदेशी कूटनीतिसँग व्यक्तिगत भेटघाट नगर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिन नपुग्दै विपक्षीका प्रश्नै प्रश्न शीर्षकमा भित्री पृष्ठमा अर्को खबर छ। सरकार गठनको 100 दिनलाई हनीमुन अवधि मानेर शंकाको लाभ दिने परम्परा छ। वालेन्द्र शाह नेतृत्वको सरकार भने गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्रिए। उनीहरूको मोर्चाबन्दी गर्दै सदन नै पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमुन अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले विश्वका नेताहरूलाई सुडानमा भइरहेको अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेको छ। एल ओभिदबाट आएका संकेतहरूको आधारमा स्पष्ट रूपमा सुडानमा अर्को मानव अधिकार विरूद्धको प्रकोप भइरहेको समेत पुष्टि भएको बताइएको हो। सुडानी सशस्त्र बल र ऱ्यापिड सपोर्ट फोर्सले सहर वरपरका क्षेत्रमा नियन्त्रणका लागि लडाई गर्दा नागरिकमा 18 महिनादेखि घेराबन्दीको अवस्थाको शिकार बन्नु परेको समेत उल्लेख गरिएको छ। युरोपेली आयोगले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने भएको छ। चीनसँगको युएको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गर्दै प्रमुखले यस्तो बताउनु भएको छ। युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने समेत बताएको हो। र नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीमा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग दिने प्रतिबद्धता जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष युए ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश गरिनेछ। यो मुख्य रूपमा प्रतीकात्मक कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाउनका लागि सहयोगी राष्ट्रहरूले युक्रेन विरुद्ध रुसको लडाईको खर्च पूर्ण रूपमा आफैले सम्हाल्ने पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरणमा साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भेर्दे विरूद्ध 3-2 अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको 111 मिनटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढाएको हो। यसअघि अतिरिक्त समयको 103 मिनटमा सिडनी काभ्रालले गोल गर्दै केप भेर्देलाई 2-2 बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। डालास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनट पछि पनि 1-1 बराबरीमा सकिएको थियो। पेनाल्टी सुट आउटमा भने इजिप्टले उत्कृष्ट प्रदर्शन गरेको हो। यसैबीच आज बिहान 7:15 अन्तिम 32 अन्तर्गत कोलम्बिया र घाना बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली अन्तिम सोह्रमा स्थान बनाउन जित निकाल्ने लक्ष्यमा छन्। यस्तै अन्तिम सोह्रका खेलहरूमा आज राति पौने 11 बजे क्यानाडा र मोरक्को आम्ने सामने हुँदैछन् भने राति पौने 3 बजे पारागुए र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
2: छरुवा दालले उत्पादन लागत घटाउने कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 9861416199।
3: के गर्ने, कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग हामीले कुराकानी गरेका छौँ।
7: सुक्खा पनि सहन सक्ने र डुबान पनि सहन सक्ने त्यस्तो किसिमको जातहरू सिफारिस गरेका थियौँ। त्यो कुराहरू चाहिँ यदि फलो गर्यौँ भने केही नोक्सानहरू चाहिँ
8: बिउ राखिसक्यो नि त
7: होइन, राखिसक्नु भएको छ किसान दाजुभाइहरूले। तर अझै पनि हामीले अर्को पनि केही प्रविधिहरू दिएका थियौँ, जस्तो कि छरुवा धानका प्रावधानहरू छन्। यो सुक्खा छरुवा धान अब त त्यो सम्भावना अलिकति छैन, तर यदि पानी पर्ने क्रम रोक्यो भने यो हिले छरुवा धान भन्छौँ हामी, त्यो हिले छरुवा धान प्रयोग गर्न सक्छौँ। त्यसको लागि बेर्ना राखिराख खेत तयारी गर्ने र त्यसपछि के हुन्छ कि हाम्रो जुन सिड छ, सिडलाई चाहिँ त्यही एक दिनसम्म 12-13 घन्टासम्म के गर्ने, त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घन्टासम्म भन्छौँ हामी, 2-4 mmसम्मको जो टुसाएको चाहिँ है, त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौँ।
8: 2-4 mm भनेको अब
7: जस्तो कि त्यसको मिनिङ के हुन्छ कि खासमा प्र्याक्टिकल हामीले फिल्डमा गर्दै गर्दाखेरि अब हिलो छ, त्यो हिलोमा पर्दाखेरि उसले टच गर्छ क्या, समात्छ क्या, त्यसमा चाहिँ त्यो प्रिन्सिपल हो, त्यो छँदैछ। यसका साथ
8: उत्पादनमा चाहिँ कस्तो फरक पार्छ?
7: केही पनि फरक पर्दैन, बढी बरु हाम्रा अध्ययनहरूले यो डिएसआर भन्छौँ हामी, त्यसमा जुन परम्परागत तरिकाले हामी रोप्छौँ त्यसमा उत्पादनमा केही कमी नभइकन बरु अलिकति बढी नै उत्पादन पाएका छौँ हामी, तर त्यति गरेर चाहिँ लागत चाहिँ हामी करिब करिब 35% भन्दा बढी घटाउन सक्छौँ।
8: भनेपछि अब अहिले कोशी प्रदेशमा कतिपय स्थानमा बिउ साने छ र पानी परेर धान रोप्नको लागि एकदमै उपयुक्त बनेको छ वातावरण भनेदेखि हामीले छरुवा बिउ धान चाहिँ हानेर उत्पादन गर्न सक्छौँ।
7: मौसमले साथ दियो भने, जस्तो कि अब पानी पर्ने क्रम पक्कै पनि रोकिन्छ, सधैँभरि यो रहनेवाला छैन ठुलो पानी। अब जब पानी रोकिन्छ र बेर्ना तयारी छैन भने त खेत त्यतिकै छोड्ने कुरा भएन, त्यतिखेर हामीसँग के हुन्छ कि अब छरुवा धानहरूतिर हामी सिफ्ट हुन सक्छौँ। र यदि जहाँ चाहिँ यो यान्त्रिकरणका सुविधा भनौँ, राइस ट्रान्सप्लान्टर उपलब्ध छ कतिपय कस्टमाइजिङ सेन्टरहरूमा छ, त्यो भयो भने त्यसको लागि सिड हामी 15-16 दिनमा तयारी गर्न सक्छौँ। त्यो भने हामी चाहिँ अब तराईतिर पुग्नुभयो भने भदौसम्म रोपाई चाहिँ पाउनुहुन्छ क्या, भदौसम्म पाइन्छ रोपाईहरू। त्यो भएर अझै पनि सम्भावनाहरू छ, यदि बेर्ना राख्नु भएको छैन भने मेसिनका प्रयोग गरेर हुनसक्छ अथवा हिले छरुवा धानहरू हुनसक्छ, र छैन भने अहिले पनि बेर्ना राखेर हामीले 20-25 दिनको बेर्ना त धान लाउन सक्छौँ।
8: त्यति बेला फेरि पानी पर्दैन भने अर्को चिन्ता,
7: त्यो समस्या च्यालेन्जर। सबभन्दा गाह्रो कुरा भनेकै सिंचित क्षेत्रमा त ठिक छ, जहाँ सिँचाइको सुविधा छ त्यहाँ चाहिँ केही छैन, छैन, तर हाम्रा धान खेती धेरै जसो चाहिँ आकाशे पानीको भरमा चाहिँ छ क्या। त्यो अवस्थामा चाहिँ के छ, पक्कै पनि हामीले सुरुमै भनेका छौँ यसपालि धानलाई चाहिँ निकै नै समस्या हुनेवाला छ भनेर हामीले चाहिँ सुरुमै फोरकास्ट गरेका छौँ। त्यो भएर तर त्यति भन्दै गर्दाखेरि जे सम्भावनाहरू छ, हामीसँग उपलब्ध प्रविधिहरू छ, त्यो चाहिँ पहिचान गरेर प्रयोग गर्यौँ भने हुन सक्ने सम्भावित जोखिम चाहिँ कम चाहिँ गर्न सक्छ।
2: कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 घाइते। बर्खामा विपदको जोखिम बढी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एलनिनो बलियो बन्दै।
2: बाजुराका 2 वडा छाउपडी गोठ मुक्त घोषणा। दैलेखमा कुपोषण बढ्दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी। सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
3: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित। मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र। निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
2: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण। युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने। नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
3: र फिफा विश्वकपमा अर्जेन्टिनाले तेस्रो पटक लियो अग्रता। आज कोलम्बिया र घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16मा।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले fitkuli.com राजेश मानन्दर राजमानले लेख्नु बनाउनु भएको कार्टुन लिएका छौँ। यो पछिल्लो समय वाम एकताको विषय निकै चर्चाको विषय बनेको छ। पुनः कम्युनिस्ट दलहरू एक हुने प्रसङ्गलाई उद्धृत गर्दै कार्टुन बनाइएको छ। 2 व्यक्तिको बीच छलफल भएको र एकजना दङ्ग पर्दै हुनुहुन्छ र अर्काले अझ थप दङ्ग पर्दै भनिरहेको विषयलाई उल्लेख गरिएको छ। माथि यस्तो लेखिएको छ, वाम एकता मिलिजुली खाम एकता अचम्म हुनु पर्दैन।
3: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्तर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
11: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। बाँकीमा रोकिएन पोल्ट्रीजन्य तस्करी, देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू पुष्टि। बाँकीमा निर्माणाधीन मध्ये 38 खानेपानी आयोजना बजेट अभावले अधुरै, नेपालगञ्जमा पत्रकारसँग कर संवाद, नयाँ कर व्यवस्था र छुट सहुलियत बारे जानकारी। बाँके बाल सुधार गृहमा 140 बालक, बाल न्यायको प्रभावकारी कार्यान्वयनमा जोड। र टुर अपरेटरको क्षमता विकासका लागि नेपालगञ्जमा 3 दिने तालिम, प्याकेज बनाउन सुझाव। दैलेखको पौवा दरबारको पुनर्निर्माण कार्य समयमा हुन नसक्दा त्रिपालले छोपेर संरक्षण।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डारीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 20 गते शनिबारका दिन आज नेपालगञ्जको क्षेत्रको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 29 डिग्री सेल्सियस र अधिकतम तापक्रम 37 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षामा वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको छ। बाँके प्रहरीले गत असार 3 गते नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 16 परसपुरबाट अवैध रूपमा भारतबाट ल्याइएका 36 जीव ब्रोइलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा पठाएको छ। प्रहरीले गत असार 14 गते नेपालगञ्ज उपमहानगरपालिका 13 जङ्गली सिंह पूर्वमा अवैध रूपमा भारतबाट ल्याइएका 3000 कुखुराका चल्ला नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा पठायो। बाँकी प्रहरीले गत जेठ महिनामा अवैध पशु पक्षीहरूको चोरी पैठारी नियन्त्रणतर्फ 160 केजी मासु र 190 कुखुरा बरामद गरेको थियो, जसबाट 3,96,700 रुपैयाँ राजस्व समेत असुली भएको छ। भारतसँग खुला सीमा जोडिएको बाँकेको पशु पक्षीजन्य तस्करी जोखिम सधैँ रहने गरेको छ। प्रहरीले सीमा नाघेर आइसकेका केही पोल्ट्रीजन्यको बरामद गरे पनि नाका आसपासका बासिन्दाहरू अवैध रूपमा कुखुरा र कुखुराजन्यको तस्करी भइरहेको बताउँछन्। खुल्ला सीमाको फाइदा उठाउँदै कुखुरा चल्ला, अन्डा तथा मासुजन्य सामग्री भन्सार तथा पशु स्वास्थ्य परीक्षण बिनै नेपालभित्रिने क्रम बढेपछि बर्ड फ्लू सङ्क्रमण फैलिने जोखिम पनि बढ्ने सम्भावना रहन्छ। पछिल्ला दिनहरूमा देशका 11 जिल्लामा बर्ड फ्लू सङ्क्रमण पुष्टि भइसकेको अवस्थामा सीमावर्ती जिल्लामा हुने अवैध पोल्ट्री कारोबारले थप चिन्ता बढाएको छ। भारतका विभिन्न बजारबाट सस्तो मूल्यमा ल्याइने पोल्ट्रीजन्य सामग्री रातिको समयमा वा ग्रामीण नाकाहरू प्रयोग गरी नेपाल भित्र्याइने गरेको स्थानीयवासी बताउँछन्। बाँकेमा नेपाल भारत सीमा खुल्ला रहेकाले जामनाहा, साईगाउँ, नरेनापुर, खडैचा, बेतहनी लगायतका विभिन्न नाकाबाट अवैध रूपमा पोल्ट्रीजन्य सामग्री ओसार पसार हुने गरेको बताइएको छ। सुरक्षा निकायले बेला बेलामा चेक जाँच गरे तापनि नियन्त्रणमा लिए पनि तस्करी पूर्ण रूपमा रोकिएको छैन। दैनिक नेपालगञ्जमा खबर छ। बाँकेका टुर अपरेटरहरूका लागि आफ्नो व्यवसायिक प्याकेज बनाउन सुझाव दिएको छ। उनीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट नाटा बाँके च्याप्टरको आयोजनामा तीन दिने टुर अपरेटर क्यापेसिटी बिल्डिङ तालिम उद्घाटन कार्यक्रममा वक्ता पर्यटन व्यवसायहरूले त्यसो भएमा पर्यटन व्यवसायको संस्थागत विकास हुने बताएका छन्। शुक्रबारदेखि सञ्चालनमा आएको तालिम उद्घाटनमा सहभागी बाँके दाङ र बाजुराका पर्यटन व्यवसायी टुर अपरेटर्सलाई पश्चिम क्षेत्रका पर्यटकीय गन्तव्यको विकास र विस्तारका लागि प्याकेजमा काम गर्न सुझाइएको छ। तालिमले पर्यटन क्षेत्रको जनशक्ति क्षमता विकास गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा समेत गरिएको उनीहरू बताएका छन्। तालिम उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य मीना कुमारी बोहरा सिद्दिकीले नेपालगञ्जलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ। आर्थिक ऐन 2083 करदातालाई विशेष छुट तथा सहुलियत प्रदान गरेको कर अधिकृत उदयराम केसीले बताउनु भएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजना तथा पत्रकार महासङ्घ बाँके शाखाको संयोजनमा हिजो सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कर प्रमुख कर प्रशिक्षण दिँदै कर अधिकृत केसीले यसपटक सरकारले विगतदेखि उद्योगी व्यवसायीले उठाउँदै आएको माग सम्बोधन गरेको बताउनुभयो। विगतमा यसरी छुट थिएन, आगामी दिनमा पनि यस्तो छुट हुने सम्भावना छैन, उहाँले भन्नुभयो। त्यसैले करदातालाई छुटको लाभ लिन आह्वान गर्दछु। आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्युपानेले कर प्रणालीलाई पारदर्शी, सरल र सेवामैत्री बनाउन आन्तरिक राजस्व कार्यालय निरन्तर प्रयासरत रहेको बताउनुभयो। उहाँले सही र तथ्यपरक कर सूचना नागरिकसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कर सम्बन्धी भ्रम चिर्न र कर सचेतना अभिवृद्धि गर्न पत्रकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउनुभयो। पत्रकार महासङ्घ बाँकी अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अध्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तर्क्रिया निकै उपयोगी भएको बताउनुभयो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
5: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
6: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
7: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
6: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
7: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
6: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
7: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
6: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
7: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
6: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
7: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
6: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662451।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
3: विश्रामपछि पश्चिम डारीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डारी कृष्णसारएफएम.कममा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बाँकीको नौबस्ता स्थित बाल सुधार गृहमा हाल कानुन विवादमा परेका 140 जना बालक रहेका छन्। अधिवक्ता वसन्त गौतमका अनुसार सुधार गृहमा हाल बालिकाको संख्या 0 रहेको छ। बालिकाहरूलाई भक्तपुर स्थित बाल सुधार गृहमा राख्ने व्यवस्था रहेको छ। आवास व्यवस्थापनतर्फ ए ब्लकमा 104 जना तथा सी ब्लकमा 36 जना बालक रहेका छन्। सुधार गृहमा रहेका 140 वटा मुद्दामध्ये 135 वटा मुद्दाको फैसला भइसकेको छ भने 5 वटा मुद्दा प्रपक्षको चरणमा रहेका छन्। यसले अधिकांश मुद्दाको न्यायिक प्रक्रिया टुङ्गो लागिसकेको पाइएको अधिवक्ता गौतमले जानकारी दिनुभएको छ। कानुनको विवादमा परेका बालबालिकालाई दण्डमुखी दृष्टिकोणबाट होइन सुधार पुनर्स्थापना र सर्वोत्तम हितको सिद्धान्तअनुसार व्यवहार गर्नुपर्ने आवश्यकता ल्याइएको बाँकी नौबस्ता बाल सुधार गृहमा कानुनी साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम गरिएको छ। बाल सुधार गृह नौबस्ताको आयोजनामा सम्पन्न एक दिने कानुनी साक्षरता कार्यक्रममा कानुनको विवादमा परेका बालकहरूलाई बाल न्याय प्रणाली, न्यायिक प्रक्रिया, कानुनी सहायता तथा बाल बालिकाले कानुन बमोजिम प्राप्त गर्ने सक्ने अधिकारका बारेमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतम तथा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका वैतनिक कानुन व्यवसायी सरिता पौडेलले सहजीकरण गर्नुभएको थियो। यसैबीच कार्यक्रम बाल सुधार गृह बाँकेका कार्यालय प्रमुख श्याम बहादुर राणा, सुधार गृहका खरिदार कमल राणा र महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयकी कर्मचारी संगीता कुँवर लगायतको सहभागिता रहेको थियो। दैनिक नेपालगञ्जमा खबर छ। बाँकीमा निर्माणाधीनमध्ये 38 वटा खानेपानी आयोजनामा चालु आर्थिक वर्षको अन्त्यसम्म बजेट विनियोजन नभएपछि आयोजना अधुरै अवस्थामा रहेका छन्। खानेपानी तथा सरसफाई कार्यालय बाँकीका इन्जिनियर गोपाल शर्माले असार 3-7 सशर्त आयोजनाका लागि बजेट उपलब्ध नभएको बताउनुभयो। शर्माले भन्नुभयो, स्थानीयहरू आयोजनाको काम अघि बढाउन बारम्बार कार्यालयमा आउने जाने गर्नुहुन्छ। बजेट नभएपछि कार्यालयबाट काम अघि बढाउन सकेका छैनन्। सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै 38 वटा आयोजनाका काम चालु आर्थिक वर्षमा बजेट कटौती गरिएको छ। विगतमा नियमित बजेट विनियोजन भई काम क्रमागत रूपमा हुँदै आएका योजनामा बजेट नभएपछि कतिपय सम्पन्न हुने अवस्थामा पुगेको आयोजना समेत अल्पत्र अवस्थामा छन्। सङ्घीय बजेट रोकिएका योजनाहरूमध्ये कतिपय सम्पन्न हुने अवस्थामा भए पनि बजेट कटौती पनि गरे छिटोभन्दा छिटो आम नागरिकलाई खानेपानी वितरण गर्ने कार्य पनि पछि धकेलिने देखिएको छ। सीतापुर खानेपानी आयोजना, ओढरापुर खानेपानी आयोजना, सोनपुर खानेपानी आयोजना, रनियापुर खानेपानी आयोजना लगायतका केही आयोजना सम्पन्न हुने अवस्थामा रहेको कार्यालयले जनाएको छ। ऐतिहासिक तथा पुरातत्वको महत्त्व बोकेको दैलेखको पौवा दरबारको पुनर्निर्माण कार्य समयमा हुन नसक्दा त्रिपालले छोपेर संरक्षण गरिएको छ। करोडौँ मूल्य बराबरको यस ऐतिहासिक पौवा दरबारलाई मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ। दुल्लु नगरपालिका 8 पादुकामा रहेको उक्त दरबारको पछिल्लो समयमा छाना चुहिन थालेको थियो। स्थानीयवासीले ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकाय गम्भीर नबनेको आरोप लगाएका छन्। सम्बन्धित निकायले चासो नदिँदा पौवा दरबारदेखि सङ्ग्रहालय जीर्ण बन्दै गएको दुल्लु नगरपालिका 7 स्थानीय भागवत हमालले बताउनुभयो। पौवा दरबार दुल्लुको पहिचान र ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण आवश्यक रहेको दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले बताउनु भएको छ। नेपालगञ्ज स्थित जयभागुश्री माध्यमिक विद्यालयले कक्षा एघारमा भर्ना भएका नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, अध्ययन प्रणाली, अनुशासन र आचार संहिताको परिचित गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको छ। हिजो गरेको कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीले गुणस्तरीय शिक्षाको महत्त्व, स्वास्थ्य, शैक्षिक संस्कार र मेहनत मार्फत सफलता हासिल गर्ने विषयमा आफ्ना अनुभव र धारणा राखेका थिए। कार्यक्रममा कक्षा एघार बाह्रका संयोजक विशाल गेवालीले पछिल्लो समय नेपालमा शैक्षिक संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
10: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
11: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
12: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98480213।
13: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
14: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
13: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
14: सम्पर्क 97051148470।
13: सोफा हब नेपालगञ्ज,
14: विश्वासमा नम्बर 1,
13: क्वालिटीमा सबैभन्दा बेस्ट।
15: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध: मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल अषाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत नगर प्रहरी जवान मोबाइल नम्बर 9822589983।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.कममा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। सीमामा तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको निगरानी अभियानका क्रममा सशस्त्र सीमाबल एसएसबी 42 वाहिनीले नेपालमा उत्पादित मेघाश्री गुटका बरामद गरेको छ। दुई छुट्टा छुट्टै कारवाही गर्दै एसएसबीले नेपालतर्फ ल्याउँदै गरेको 150 AH क्षमताका 4 थान एक्साइट कम्पनीका लेड एसिड ब्याट्री र भारततिर तस्करी भइरहेको गुटका बरामद गरेको हो। दुवै घटनामा पक्राउ परेका व्यक्तिसँग बरामद सामग्री आवश्यक कानुनी कारवाहीका लागि रुपेडिया भन्सार कार्यालयलाई बुझाइएको त्यहाँबाट भारतीय पत्रकार सुरेन्द्र मधेसियाले जानकारी दिनुभएको छ। सुर्खेत कालीकोट जिल्लाको रसकोट नगरपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेशको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका 7 स्थित साङ्केतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब 500 मिटर तल कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी फेला पर्न सकेको छैन। गाडीसँगै बेपत्ता भएका यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीले संयुक्त रूपमा खोजी कार्यलाई निरन्तरता दिएका छन्। गाडीमा सवार सुर्खेत पञ्चपुरी 8 का तुलाराम सुवेदी र राम प्रसाद सुवेदी, कालीकोट रसकोट 2 का सिर्जना खड्का तथा कालीकोट पञ्चधारा गाउँपालिका मेघे तिरुवा, जोखे तिरुवा सवार रहेको खुलेको छ। कर्णालीका अति विकट र भौगोलिक रूपले पनि दुर्गम मानिएका गाउँबस्तीलाई ध्यानमा राख्दै सरकारले झुलुङ्गे पुल निर्माण गर्ने भएपछि खोलावारी र पारीका बस्ती अब जोडिने भएका छन्। कर्णाली प्रदेशभर 122 वटा झुलुङ्गे पुल निर्माण गरिने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समेटेको उक्त योजना कार्यान्वयन गर्न लागिएको हो। पर्यटकीय महत्त्व भएका स्थान तथा सडक नपुगेका स्थानमा जनजीवन सहज बनाउन झुलुङ्गे पुल निर्माण गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाहले बताउनु भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ राष्ट्रिय गौरवको आयोजना भेरी बबाई डाइभर्सन आयोजनाको निरीक्षण एवं अनुगमन गर्नुभएको छ। मन्त्री श्रेष्ठले हिजो आयोजनाको बाँध स्थल रहेको भेरीगङ्गा नगरपालिकाको चिप्ले स्थित विभिन्न भौतिक संरचनाको अवलोकन गर्नुभएको हो। आयोजनाको निर्माण स्थलमै पुगेर मन्त्री श्रेष्ठले आयोजनाको विषयमा छलफल समेत गर्नुभएको छ। बाँकेको कोहलपुर बारा चपरगौडी स्थित रामजानकी राधाकृष्ण संस्कृत गुरुकुललाई 6 थान डस्टबिन हस्तान्तरण गरिएको छ। नेपाल घरबहाल सरकार महासङ्घ बाँके शाखाले आफ्नो 16 स्थापना दिवसको अवसरमा फोहोर व्यवस्थापनका लागि गुरुकुललाई 6 थान डस्टबिन हस्तान्तरण गरेको हो। महासङ्घका केन्द्रीय सहकोषाध्यक्ष तिलक सिंह कार्कीको प्रमुख आतिथ्यमा गुरुकुलमा कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको थियो। उक्त अवसर मा बोल्दै कार्कीले महासङ्घले स्थापना कालदेखि नै घरबेटी र घर बहाल बीच समन्वय सहकार्य र सौहार्दपूर्ण सम्बन्ध कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले सरकारलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना भएको उल्लेख गर्दै यस्ता सामाजिक संस्थाप्रति राज्यको स्पष्ट प्रभावकारी र प्रोत्साहनमुखी नीति आवश्यक रहेको धारणा व्यक्त समेत गरेका थिए। मिसन टुडेमा खबर छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 10 स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई एक दिने प्रेरणा मोटिभेसन तालिम प्रदान गरिएको छ। ओम शान्ति कोहलपुर 10 बाँकेको आयोजनामा एक दिने मोटिभेसन तालिम सम्पन्न भएको हो। त्रिभुवनमावि विद्यालयमा +2 मा अध्ययनरत विद्यार्थीहरूलाई सकारात्मक सोचतर्फ आकर्षित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो। प्रेरणा तालिम कोहलपुर उद्योग वाणिज्य सङ्घ कोहलपुरका पूर्वाध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। बाँके कोहलपुर नगरपालिका वडा नम्बर 13 स्थित बाल शिक्षा माध्यमिक विद्यालयका भरैयाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। हिजो कार्यक्रमका बीच फर्स्ट माइक्रो माइन्स लघु विद्या वित्तीय संस्थाको आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको मिसन टुडेमा खबर छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बाँकीमा रोकिएन पोल्ट्रीजन्य तस्करी, देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू पुष्टि। बाँकीमा निर्माणाधीन मध्ये 38 खानेपानी आयोजना बजेट अभावले अधुरै, नेपालगञ्जमा पत्रकारसँग कर संवाद, नयाँ कर व्यवस्था र छुट सहुलियत बारे जानकारी। बाँकी बाल सुधार गृहमा 140 बालक, बाल न्यायको प्रभावकारी कार्यान्वयनमा जोड र टुर अपरेटरको क्षमता विकासका लागि नेपालगञ्जमा 3 दिने तालिम प्याकेज बनाउन सुझाव। दैलेखको पौवा दरबारको पुनर्निर्माण कार्य समयमा हुन नसक्दा त्रिपालले छोपेर संरक्षण। हस्त पश्चिम डारीका प्राविधिक साथी विनुसँगै म राकेश पनि बिदा हुन्छौँ। आज असार 20 गते शनिबार, 4 जुलाईको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081 532 375।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
5: नातिउ छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा
5: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाइ एकदम खतरनाक हुन्छ
6: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: toilet pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
8: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036611। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
9: आज म एकदम खुसी छु।
8: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
9: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ।
9: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिल

0: विस्तृतमा कुरा बुझ है।
1: ल ल हुन्छ हुन्छ ल।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
3: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
4: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
3: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97639711786 र 98224392377
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य
6: खबर
7: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
3: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ
7: नोट यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ
3: सम्पर्क नम्बर 081536465 98239680665 र 98482804665 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।

0: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु

0: böyle banyo.
1: Extreme energy drink.
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।

0: आयो
1: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज़।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश
6: नमस्कार सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ म अचला
7: र म उपेन्द्र जीवन सन्देश कार्यक्रम लहरको आज यो चौथो खण्ड आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिको समयमा के कस्तो सावधानी अपनाउनु पर्छ यसै विषयमा संवाद गर्नेछौँ
6: विशेष गरी रातिको समयमा हुन सक्ने सर्पदंशको जोखिम र बस्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा हामीलाई कर्णाली प्रदेश सुर्खेत स्थित प्रादेशिक अस्पतालमा सेवारत डाक्टर केएन पौडेलले जानकारी दिनुहुनेछ
8: सकेसम्म बाहिर जाने काम खेतबारीमा गर्ने काम चाहिँ दिउँसै अँध्यारो पर्नुभन्दा पहिले नै सिद्धाएको राम्रो हुन्छ आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ
7: साथसाथै सर्पदंशबाट बच्नका लागि राति र काम गर्ने समयमा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको चौथो खण्ड पनि हामी सुन्नेछौँ
9: खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र पालहरूमा सर्प बसेका हुन सक्छन् होसियार हुनुपर्छ हामी र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्
6: नचलाएर टाढै बसेमा सर्पले हामीलाई डस्दैनन् बरु सर्प हामीसँग डराउँछन् यदि हामीले जान अन्जानमा सर्पलाई चलायौँ अथवा जिस्कायौँ भने प्रतिरक्षा स्वरूप वा आफ्नो बचाउको लागि सर्पले हामीलाई डस्ने हुन् उनीहरू आहाराको खोजीमा बाहिर निस्केको बेला घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्
7: त्यसका साथसाथै सर्पले हामीलाई क्षति पुर्याउँछ भन्ने ठानेर हामीले सर्प देख्ने बित्तिकै मार्न खोज्छौँ त्यसो गर्दा पनि सर्पले हामीलाई डस्ने गर्छ आफ्ना गाउँठाउँ र समुदायमा पाइने सर्पहरूको बारेमा हामीलाई जानकारी हुनुपर्छ ती सर्पहरू कस्तो ठाउँमा बस्छन् कुन बेलामा बाहिर निस्कन्छन् कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ हामीले हाम्रो घर वरपर भएका सर्पहरू आकर्षित हुने ठाउँहरूको व्यवस्थापन समयमै गर्नुपर्छ
6: सर्पहरू लुकेर बस्ने भएकोले आफ्नो घर र खेल मैदानको वरिपरि सधैँ सफा राख्नुपर्छ झाडी ढुङ्गा हिलो र पातको थुप्रो हटाउनुपर्छ भने दाउरा पराल र सुकेका घाँस आदिको सही व्यवस्थापन गर्नुपर्छ रुख अथवा जमिनमा भएका प्वाल अर्थात् दुलोहरूमा जथाभावी हात छिराउन हुँदैन
7: अचलाजी रातिको समय र काम गर्ने बेलामा हामीले कस्तो कस्तो किसिमको सावधानी अप्नाउनु पर्छ सर्पको जोखिम भएका ठाउँमा काम गर्न जानु अघि के गर्नुपर्छ होला तपाईँ केही भन्न सक्नुहुन्छ
6: उपेन्द्रजी तपाईँको जिज्ञासाको जवाफ दिनु अघि हामी श्रोता सहभागीहरूको प्रतिक्रिया सुनाउन है उहाँहरूले अपनाउनु भएको सावधानी र मलाई थाहा भएको कुराको तालमेल कत्तिको मिल्छ त्यो पनि हेरौँला हामीले केही श्रोता सहभागीलाई रातिको समय र काम गर्ने बेलामा सर्पदंशबाट बस्न तपाईँहरूले कस्तो सावधानी अपनाउने गर्नुभएको छ र किन भनेर सोधेका छौँ
10: मेरो नाम चाहिँ रविना भण्डारी घर दादिङ झाडी जङ्गलमा अनि त्यो धेरै धेरै सामानहरू राखेको ठाउँमा गोदामहरूमा अनि पानी मुनि नि हुनसक्छ दुलोमा त्यस्तै त्यस्तै ठाउँमा लुकेर बस्छ काम गर्दाखेरि लामो लामो लुगाहरू लाएर हिँड्ने अनि रातिको समय हुँदाखेरि टर्च बाल्ने माथिसम्म आउने बुटहरू लगाउने अनि त्यसपछि दुलोहरू पुर्ने वरिपरि सफा सुग्घर गर्ने
11: मेरो नाम नारायण यादव हो मेरो घर वीरगन्ज पर्छ सर्पहरू लामो घाँस फोहोर भएको थुप्रो घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन् रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ लामो बाहुला भएको कपडा लगाउँछौँ चहकिलो उज्यालो हुने बत्ती बाल्छौँ काम गर्ने ठाउँमा सफा सुग्घर राख्छौँ
12: मेरो नाम चाहिँ अन्ता रावत घर बैतारी झारी बुट्यान भएको ठाउँमा, फरहरू भएको ठाउँमा, अनि डुलोमा, त्यस्तै ठाउँहरूमा लाइट बालेर अनि लठीहरू लगेर अनि सफा सुग्घर गर्ने, त्यो झारी बुट्यानहरू फोहोरहरू भएको ठाउँमा, दाउराहरू राखेको ठाउँमा त्यस्तो ठाउँमा नहाल्ने।
13: सर्पहरू लामो घाँस, फोहोरको थुप्रो, घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ। कहिलेकाहीँ गीत बजाउँदै पनि हिँड्छौँ। खास गरेर रातको समयमा काम गर्दा लामो बाहुला भएको कपडा लगाउँछौँ। चकिलो उज्यालो हुने बत्ती बाल्छौँ। शुद्धा झुलको प्रयोग गर्छौँ। घरको वरिपरि सफा सुग्घर राख्छौँ। ठुल्ठुलो झारहरू छ भने काट्छौँ। काम गर्ने ठाउँमा पनि सफा गरेर राखेका हुन्छौँ। पालहरू छ भने टाल्छौँ। मुसा र भ्यागुताहरू आउन दिँदैनौँ।
7: हामीले भर्खरै सुन्यौँ, सर्पदंशबाट बच्न रातिको समय र काम गर्ने बेलामा श्रोता सहभागीहरूले अपनाउनु भएको सावधानीको बारेमा उहाँहरूकै विचार। उहाँहरूमध्ये केहीले रातिको समयमा उज्यालो बत्ती अथवा टर्च लाइटको प्रयोग गर्ने गरेको र वर्षायामको समयमा खुट्टामा रबरको बुट लगाउने गरेको र पुरा बाहुला भएको कपडा लगाउने गरेको कुरा पनि सुनाउनु भयो। अब भन्नुहोस् न त अचलाजी, उहाँहरूले अपनाउनु भएको सावधानी पर्याप्त छ त?
6: उपेन्द्रजी, सर्पदंशबाट बस्ने उपायका बारेमा समुदाय बिस्तारै सचेत हुँदैछ भन्ने उदाहरणको स्वरूप आज श्रोता सहभागीको विचारलाई लिएको छु मैले। रातिको समयमा घर बाहिर निस्कँदा लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। यसले वरिपरि सर्प भएमा भगाउन मद्दत गर्छ। रातिको समयमा उज्यालो बत्ती अर्थात् टर्च लाइटको प्रयोग सधैँ गर्नुपर्छ। यसले आफ्नो वरपर भएका सर्पहरू परैबाट देख्न सकिन्छ।
7: म पनि केही भन्छु है अचलाजी यसै विषयमा। सर्प पाइन सक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पुरा खुट्टा छोप्ने गरी बाक्लो कपडा लगाउने गर्नुपर्छ। खाटमा मात्रै सुत्ने गर्नुपर्छ। शुद्धा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ र बालबालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ।
6: तपाईँले ठिक भन्नुभयो उपेन्द्रजी। हामी खेतबारी तथा घाँस दाउरा लगायतका काममा जङ्गल जाँदा पनि लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। हरियो सर्प घाँस जस्तै हरियो हुने भएकोले घाँस काट्ने बेलामा अझ बढी सावधान हुनुपर्छ।
7: रातिको समय र काम गर्दाका बखतमा हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीहरूका बारेमा जानकारी दिन आज हामीसँग कर्णाली प्रदेश सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा सेवारत यसै सम्बन्धी विज्ञ डाक्टर केएन पौडेल हुनुहुन्छ।
8: केएन पौडेल, म सिनियर कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुखको रूपमा कर्णाली प्रदेश सुर्खेतमा कार्यरत छु।
7: सुर्खेतमा सर्पदंशको कतिको समस्या छ अथवा कर्णाली प्रदेशमा कर्णाली प्रदेशमा

0: जस्तो मन देखा पर्छ भने प्यारालाइस गराउने सर्पवंश चाहिँ अलिक स्पिड हेरिन नभएको
1: के जातिका सर्पहरू पाइन्छन्?
0: जुन भाइपर भन्छौँ नि हामी, दुई फिट भाइपर छ भोलिदेखि।
1: अर्को एउटा प्रश्न, यो अब किसानहरू अथवा बाहिर खेतबारीमा काम गर्ने अथवा बाह्य ठाउँमा काम गर्नेहरूले सर्प दंशको ज्यादा शिकार हुनुपर्छ र रातिमा त्यसै गरी सर्पहरूबाट उनीहरू शिकार हुने गर्छन् भने, किनभने राति देख्न गाह्रो हुन्छ, यो बाहिर काम गर्दा होसियारी सावधानी के गर्नु पर्ला?
0: बाहिर काम गर्दाखेरि चाहिँ हामी विशेष त यदि हजुरहरूको भेगमा सर्प दंशको धेरै छन् भने हजुरहरू सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ दिउँसै अँध्यारो पर्नुभन्दा पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ। एक दुई नम्बर, सर्पदंश धेरै भएको ठाउँमा चाहिँ विशेष त बुट टाइपको जुत्ताहरू लगाउनु, किनकि सर्पले धेरै टुक्ने भनेको खुट्टामा हो। र हाम्रो चाहिँ दाजुभाइहरू दिदीबहिनीहरू धेरै जसो खाली खुट्टा जाने या खेतबारीमा काम गर्दाखेरि चप्पल मात्र लगाएर जाने जुन क्रम छ, यसको क्रममा चाहिँ सर्पदंश अलि धेरै हुने गर्छ। बुट अथवा अलिक ठुलो जुत्ता लगाउन सक्यो भने केही न केही रूपमा सर्पदंश कम भइहाल्छ। अर्को कुरा चाहिँ राति सुत्ने बेलामा हामीले जुन झुलले चाहिँ गर्मीमा लाखीबाट जोगाउन सक्छौँ, त्यो सर्पको हकमा चाहिँ यो सर्प घरभित्र पनि आउने भएको हिसाबले चाहिँ झुलमा सुत्दाखेरि हामी बाहिर गर्मी भयो भनेर छतमा सुत्ने या बाहिरी बारदरीमा सुत्ने पानी छ, त्यसमा चाहिँ हामीले झुल लगाएर सुत्यौँ भने चाहिँ पेटको टोकाइबाट केही न केही हदसम्म धेरै हदसम्म रोकथाम गर्न सकिन्छ। फुल लुगा लाउने, बुट लगाउने र सर्पवंश भइहाल्यो भने पनि कसरी यसबाट जोगिने भन्ने कुराको सामान्य ज्ञानहरू सबैले राख्न सक्यो भने पक्का नै यसबाट बस्न सजिलो हुन्छ र सबैलाई सहज नै हुन्छ।
1: अब यो सर्पदंशको लागि भेरी क्षेत्र अथवा बाँके, बर्दिया, सुर्खेत, दाङदेखुरी यो भेग पनि प्रशस्त सर्पदंशबाट आक्रान्त क्षेत्र हो, त्यसकारणले हामीले अप्नाउनु पर्ने अरू सावधानी के छन्?
0: सर्पदंश भइहाल्यो भने चाहिँ फिसालु सर्प या गोमनहरूले चुकेको हकमा चाहिँ एक घन्टाभित्र नै अस्पताल पुग्नुपर्ने भनेर अहिले विभिन्न अध्ययनहरूले देखाएको छ। अन्तखेरि वान आवरलाई चाहिँ हामीले गोल्डन टाइम लिएका छौँ। हामीले जुन परापूर्व कालदेखि सुनिरहेको गरिआएको कुराहरूमा बढी ध्यान दिँदाखेरि कहिले एक घन्टा बिति जाने हो कि भन्ने डर त्रास पनि छ। हामीलाई गर्दाखेरि खुट्टा बाँध्नुपर्छ अथवा यो त्यो गर्नुपर्छ अथवा डोरी कपडाले बाँध्ने भन्ने चक्करमा कपडा खोज्ने या डोरी खोज्ने क्रममा हामीले धेरै टाइम बर्बाद गर्नु पनि हुँदैन। गर्दाखेरि हामी चाहिँ सबैजनालाई त्यस्तो केही नगरिकन तुरन्त आफूसँग जे सवारी साधन छ, त्यही सवारी साधन नभए एम्बुलेन्समा आउने, नभए आफ्नो छरछिमेकमा आफ्नो घरमा जे सवारी साधन छ, चाहे त्यो बाइक नै मोटरसाइकल किन्नु होस्, यसमा बसेर भयो भने सबभन्दा पहिलो काम चाहिँ नजिकको स्वास्थ्य चौकीमा जाने र सर्पले टोकिहालेमा चाहिँ नआत्तिने, नआत्तिकन धैर्य गरेर सकेभन्दा सबभन्दा छिटो रुटबाट कसरी म नजिकको सर्पदंश उपचार गर्न सक्ने या नजिकको स्वास्थ्य संस्था स्वास्थ्य कर्मी भएको ठाउँमा चिकित्सक भएको ठाउँमा कसरी पुग्छु भनेर सोच विचार गरेर एक घन्टाभित्र नजिकको स्वास्थ्य संस्थामा पुग्न सक्नुभयो भने सबभन्दा राम्रो हुन्छ। र यो क्रममा चाहिँ ब्लेडले काट्ने, बिख निकाल्ने या बाँध्ने क्रममा कुनै पनि काम गरेर टाइम बर्बाद नगर्न सफल हुनु, यसमा टाइम मात्र बर्बाद हुन्छ। त्यो टाइममा तपाईँ नजिकको जे सवारी साधन सुविधा छ त्यो सवारी साधन मार्फत नजिकको स्वास्थ्य संस्थामा पुगे राम्रो हुन्छ। विशेष त सकिन्छ भने सर्पदंश उपचार केन्द्रमा गएको राम्रो, जसले चाहिँ सर्पको बिख काट्ने, विष मार्ने तपाईँहरू भएको स्वास्थ्यमा जानुभयो भने अझ हजुरको टाइम बचत हुन्छ, उहाँहरूको योग्यता धेरै हुन्छ, उहाँले त्यस्तो केस ह्यान्डल गरिरहनु भएको हुन्छ। सकिएन भने पनि राम्रो चिकित्सक भएको ठाउँमा जाने सल्लाह दिन्छ।
1: धामी, झाँक्री, ढ्याङ्ग्रो, घन्टी यस्तोको लागि चाहिँ यहाँको सल्लाह के छ? जस्तो यस्तो पनि चलन छ भन्ने सुनिन्छ नि,
0: धेरै जसो सर्प विषालु सर्पको टोकाइ सर्पदंश चाहिँ विषालु हुँदैन। विषालु सर्पदंश नहुँदाखेरि चाहिँ धेरै हाम्रो दाजुभाइ दिदीबहिनीहरू झुक्किनुहुन्छ कि म धामीका गएर पुकाएर ठिक भयो, मलाई बिख लागेन, या म झाँक्रीका गएँ मलाई बिख लागेन भनेर झुक्किनुहुन्छ। र यो झुक्किने क्रममा दसजनाले धामीका गएर ठिक त हुनुहुन्छ, किनकि उहाँहरूलाई विषालु सर्पले टोकेकै हुँदैन। उहाँहरू हाम्रो हस्पिटल आए पनि, डक्टरले हेरे पनि, चिकित्सकले हेरे पनि उहाँहरू बिना उपचारै सन्चो भइरहनु भयो भने बिरामीलाई हामी झाँक्रीले उपचार गरेर सन्चो भयो भन्ने क्रममा चाहिँ दसजना या दस आठ दसजनामा एकजना बिरामी विषालु सर्पको टोकाइबाट धामी झाँक्रीमा जानुभयो भने चाहिँ उहाँको टाइम पनि बर्बाद हुन्छ र उहाँको ज्यान नजोगिने पनि लगभग 100% हुन्छ। गर्दाखेरि अरूको भकामा लागेर त्यो मान्छे त मेरो छिमेकी त्यहाँ गएर सन्चो भएको थियो, त्यो धामीका गएर ठिक भएको थियो, म पनि त्यहाँ गएर ठिक हुन्छ भनेर सोच्नु भएन हजुरहरू, किनकि दसजनामा दुईवटा तिनवटा चाहिँ विषालु सर्पको टोकाइ छ। र यस्तो विषालु सर्पले टोकाइ जसलाई ठोकेको छ त्यो बिरामी धामी झाँक्रीका गयो भने चाहिँ उसको ज्यान जोगाउन लगभग असम्भव हुँदैन। त्यही भएर हामी चाहिँ सकेसम्म धामी झाँक्रीमा नगइकन स्वास्थ्य संस्थामै जाने सल्लाह दिन्छौँ।
2: रातिको समय र काम गर्दाका बखत हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर के एन पौडेलप्रति हामी आभारी छौं।
3: आमा

0: राति छ, कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिका समयमा के कस्तो सावधानी अप्नाउनु पर्छ भन्ने विषयमा संवाद गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलसँगको कुराकानी सुन्यौँ।
6: यति बेला भने रञ्जनी र राजीवको कथाको चौथो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र बिरामीलाई केही पनि खुवाउन नहुने कुरा सिकाएका थिए। त्यस्तै सर्पले डसेको ठाउँलाई स्थिर राख्नुका साथै बिरामीको शरीरमा भएका टम्म कसिएका कपडा, पेटी, औँठी, घडी आदि खोलेर खुकुलो बनाउनु पर्ने कुरा पनि थाहा पाएका थियौँ।
5: हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने सन्देश पनि नाटकको अघिल्लो खण्डबाट सिकेका थियौँ। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर जति सक्यो छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने सन्देश पनि नाटकले दिएको थियो। हटिया बजारमा पुगेर रञ्जनी र राजीवले आज के गर्दैछन् त थाहा पाउन हामी पनि जाउँ उनीहरूसँगै हटियातिर।
7: राजीव, मोटरसाइकल यहीँ पार्क गरौँ होला, हाट बजारमा त साह्रै भिड छ।
8: हुन्छ रञ्जनी, यहीँ पार्क गर्नु पर्ला मोटरसाइकल, खाली ठाउँ पनि राखेछ।
7: हुन्छ हुन्छ राजीव, म ओर्डिहाल्छु है त। ओहो, झाडी पो रहेछ यहाँ त।
8: झाडी भएतिर नजाऊ है, ल म यहीँ बाइकलाई पार्क गर्छु। यहाँ झाडी अलिक कम भयो नि, कम रहेछ। लजौँ, जे होस् हाम्रो महोत्तरी जिल्लाको पिप्राको हाटको जति तारिफ गरे पनि कम नै हुन्छ भने, बाहिर बाइक राख्ने ठाउँमा झाडी भए तापनि यता हाटमा चाहिँ रहेनछ।
7: त्यो त हो है राजीव, कहाँ कहाँबाट तरकारी, फलफुल, भाँडा बर्तन, मेकअपका सामानहरू बेच्न र किन्न मानिसहरू आइपुग्छन्।
8: हो त नि रञ्जनी, अझ कति व्यवस्थित छ हेर त, सफा पनि छ, वरिपरि किरा मच्छर झिङ्गा सर्पहरू नआओस् भनेर झाडीहरू पनि सफा गरेको रहेछ।
7: त्यो चाहिँ हो है राजीव, अब हाम्रो पिपरा राम्रो पिपरा भएर होला नि त।
8: अनि रञ्जनी, खासमा तिमीले मलाई हाटमा लिएर किन आएको नि? सामान त तिमीले के किन्नु छ जस्तो लागेन त मलाई।
7: खासमा नि राजीव, मलाई बच्चादेखि नै सपेराले बिन बजाएर सर्प नचाहेको हेर्न एकदमै मनपर्छ, त्यही भएर हाटमा लिएर आएको तिमीलाई। बरु उता जाउँ न, मानिसहरू जम्मा भएका छन्, पक्कै पनि सपेराले बिन बजाएर सर्प नचाइरहेको होला, आवाज पनि आइरहेको छ, जाउँ न।
8: रहर पनि के लाग्ने है तिमीलाई? मलाई त बच्चामा सर्पले टोकेको भएर होला डरै लागेर आउँछ भने।
7: हाँ, केही डर मान्नु पर्दैन क्या राजीव। सपेराले कति मजाले सर्पलाई सम्मोहित बनाएर नचाइरहेको हुन्छ। जाउँ हिँड न।
8: ल ल
7: ल हिँड त राजीव। सपेराले बिनको धुनमा कति मजाले सर्पलाई नचाइरहेको छ। अझ सर्प त गोमन नै हो जस्तो छ।
8: गोमन सर्प नै हो, तर यसरी सर्पलाई बिन बजाएर सपेराले नचाएकोमा चाहिँ एकदमै दुःख लागिरहेको छ रञ्जनी। सबै जनावरको आफ्नै अधिकार हुन्छ नि, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ। सर्पको पनि त आफ्नै अधिकार छ नि, हो कि होइन भन त?
7: त्यो त तिमीले ठिक भन्यौ राजीव।
8: अझ आफ्नै मनोरञ्जनको लागि यसरी बिनको धुनमा मोहित बनाएर अरूलाई मनोरञ्जन दिनु त कदापि ठिक लाग्दैन है मलाई त। त्यसमाथि सर्पहरूको पनि आफ्नै विशेषता छ नि। खेतमा मुसाहरू खाइदिएर बाली नालीको रक्षा गर्छन्, अझ जैविक विविधतालाई सन्तुलनमा राख्छन्।
7: त्यो त मलाई पनि थाहा छ नि राजीव। ल तिमी भन्छौ भने आजदेखि सर्पलाई लट्ठ बनाएर नचाहेको हेर्न भन्द। अब त खुस।
8: यो बात चाहिँ सही गर्यो है तिमीले। यही बातमा आज म तिमीलाई तात तातो झेरी खुवाउँछु।
7: ओहो झेरी, हुन्छ हुन्छ जाउँ न त।
8: ल ल ल जाउँ। अनि झेरी खाएर घरतिर लाग्नुपर्छ है त, पानी पनि पर्ला जस्तो भइरहेको छ।
7: हुन्छ राजीव। ओहो राजीव, जिरी पुरी र तरकारीको बास्ना कति मिठो आएको। हरर,
8: अब रञ्जनी पनि के बात गर्छ। यो जिरी पुरी र तरकारीको होटल लक्ष्मीनियाको पो हो त, जनकपुर धाममा वर्ल्ड फेमस छ। अनि यति लोभ लाग्दो र बास्नदार हुँदैन त।
7: त्यो त हो राजीव, तर जे होस् यो लक्ष्मण दाजुको होटल चाहिँ तारिफ गर्नै पर्छ। कति सफा सुग्घर राखेका हुन्छन्, सबै खानेकुरा छोपेर राखेका हुन्छन्, झिङ्गा पनि भन्कन दिँदैनन्। अझ कति ताजा ताजा तरकारीको स्वादिलो र मिठो तरकारी पकाएर खुवाउँछन्। जेरीको त के कुरा गर्नु होइन राजीव।
8: अब जेरी पुरी र तरकारीको तारिफ मात्र गरेर बस्छौ कि खान्छौ पनि? ल म त खान थालेँ है।
7: हुन्छ हुन्छ। तात तातो जेरी त खानुको मजा नै बेग्लै भनेको, कति स्वादिलो र स्वास्थ्यकर। म त अर्कोचोटि हात आउँदा फेरि पनि जेरी खान्छु।
8: ल ल भइहाल्छ निरञ्जनी।
7: हुन्छ राजीव। अनि जेरीको तारिफ गर्दा गर्दै तिम्रो नि एउटा कुराको त साह्रै तारिफ पो गर्न मन लाग्यो त।
8: के कुरा हो रञ्जनी?
7: के भने नि, अघि सपेराले बिन बजाएर गोमन सर्पलाई लट्ठ बनाएर नचाहेको देखेर तिमी कति संवेदनशील भएर हरेक जनावरको अधिकार हुन्छ, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भनेर भनेको सुन्दा साह्रै खुसी लागेको छ।
8: ए हो रे रञ्जनी, म त सानै बेलादेखि कुनै पनि जनावरलाई आफ्नो मनोरञ्जनको लागि प्रयोग गरेको मनै पर्दैन भने।
7: कस्तो राम्रो विचार राजीव तिम्रो, म त तिमीबाट प्रभावित नै भए। तर सपेराले कति सजिलै सर्पलाई आफ्नो बसमा राख्न सकेको के है, टोक्दा पनि नटोक्ने।
8: अब त्यो त उनीहरूले पहिला नै सुरक्षाका सबै मापदण्डहरू पुरा गरेका हुन्छन् नि। अनि सर्पले टोक्दा विष नलागोस् भनेर सर्पको सबै दाँत निकालिदिएका हुन्छन्। अनि कहाँबाट सर्पले टोक्दा हानि गर्छ त भन त?
7: त्यो पनि हो है, हामीले पनि यसरी नै सबै सुरक्षाका मापदण्ड पुरा गर्न सके त सर्पदंशबाट हुने क्षतिलाई कम गर्न सक्छौँ नि है।
8: हो त, हिजो दिनेशले पनि आफ्नो जुत्ता लगाउनु अघि जुत्तामा के छ भनेर हेरेको भए उसलाई जुत्तामा लुकेर बसेको करेज सर्पले टोक्दै टोक्दैन थियो नि, हो कि भन त?
7: हो नि, त्यही भएर त खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र प्वालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी, र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ, जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्।
8: अझ परालको कुन्यो वा टौवाबाट पराल तान्दा ध्यान दिनुपर्छ। गोमन जस्ता सर्पभित्र लुकेर बसेका हुन सक्छन्। अग्ला घाँसमा, खाल्डोमा, रुखको प्वाल आदिमा हात छिराउनुहुन्न। त्यसै गरी हरियालीमा हरियो पिठ भाइपर जातिको सर्प नदेखिन सक्छन्। त्यही भएर घाँस काट्दा ध्यानपूर्वक काट्नुपर्छ।
7: हो त नि, अझ सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्न परेमा वा काम गर्नु परेमा सदैव अतिरिक्त होसियार हुनुपर्छ। धानबारी, झाडी, अग्ला घाँसहरू भएको इत्यादि ठाउँहरूबाट हिँड्न परेमा लामो लठी लिएर हिँड्नुपर्छ। रातको समयमा बाहिर निस्किनु परेमा वा चर्पी प्रयोग गर्न जान परेमा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ। आफ्नो वरिपरि सर्प भएमा सर्प भगाउन लट्ठीले मद्दत गर्छ नि, होइन त राजीव?
8: हो त नि रञ्जनी। ल खाजा पनि खाइसक्यो, अब लाग्ने कि घरतिर?
7: हुन्छ हुन्छ।
8: होइन हो रञ्जनी, कति टिकटक बनाइरहेकी, पानी पर्न लागिरहेको छ, छिटो जाऊ न, अहिले पानी पऱ्यो भने त पुरै भिजिन्छ।
9: ल ल सक्यो कि राजीव।
8: हेर न फेरि कहाँ झाडीतिर टिकटक बनाउँदै जान लागेको नि, सर्प हुनसक्छ टोक्ला भनेर अघि भर्खरै त्यत्रो कुरा गरेको होइन हामीले, फेरि अध्ययारो नि हुन थालिसक्यो।
9: अँ त है, म आइहालेँ। ल बसौँ त बाइकमा।
8: बसो बसो।
7: अनि थाहा छ राजीव, आजको हाटमा घुम्न आएको भनेर यहाँ बनाएको टिकटक राख्नु पर्ला, लाइक गर है।
8: भइहाल्छ नि।
7: अनि सुन त, बाटोमै दिनेशको घर पर्छ, उसलाई सर्पदंशको सुई हालेपछि उसको स्वास्थ्यमा कस्तो सुधार भइरहेको छ भनेर हालखबर बुझ्न पो जाने हो कि?
8: कुरा त ठिक गर्यो तिमीले, अस्ति सर्पदंश केन्द्रबाट लिएर आएपछि भेटेकै छैनौ हामीले, जाउँ न त भेटौ दिनेशलाई, पानी पर्ला जस्तो भयो भने दिनेशकैबाट उसको रेनकोट लिएर जाउँला, हुन्न?
7: हुन्छ हुन्छ।
8: ल मैले मोटरसाइकल स्टार्ट गरेँ, जाउँ है त।
7: हुन्छ हुन्छ राजीव।
5: सानो छँदा राजीवलाई सर्पले टोकेको विषयमा रञ्जनी र राजीवले हाट बजारमा कुराकानी गरे। हामीले पशु अधिकारको बारेमा पनि ख्याल गर्नुपर्ने सन्देश आजको नाटकले दिएको छ भन्ने मेरो बुझाइ छ अचलाजी।
6: तपाईँको बुझाइमा म पनि सहमत छु उपेन्द्रजी। सर्प नचाउने व्यक्तिहरूले पनि सर्पको अधिकारको ख्याल गर्नुपर्छ भने सर्पको डसाईबाट आफू र दर्शकहरूलाई बचाउन सुरक्षाका उपायहरू अप्नाउनु पर्छ भन्ने मेरो तर्क हो। म पनि अब रातिको समयमा घर बाहिर निस्कनु पर्दा टर्च लाइटको साथमा लामो लौरोले जमिनमा ठ्याक ठ्याक आवाज निकाल्दै हिँड्ने गर्छु।
5: रञ्जनी र राजीवको कहानीको कुरा गर्दा गर्दै तपाईँ त व्यक्तिगत प्रतिबद्धता गर्न पो पुग्नुभयो अचलाजी।
6: म मात्रै होइन उपेन्द्रजी, हामी सबैले सर्पदंशबाट सुरक्षित रहनका लागि प्रतिबद्धता गर्नुपर्छ र त्यही प्रतिबद्धताका अनुसार पूर्व तयारी वा सावधानीका उपायहरू अप्नाउनुपर्छ। सर्पले डसेपछि उपचार केन्द्रमा पुगेका दिनेशको स्वास्थ्य अवस्थाबारे थाहा पाउन रञ्जनी र राजीवको कथाको अर्को भाग सुन्न नछुटाउनुहोला है।
3: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
6: सहभागी श्रोता, यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस चौथो भागबाट म अचला
5: र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ।
6: आजलाई विदा दिनुहोस्। नमस्ते।
10: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: jelly bunny, yeah. Extreme energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भुल्लिने बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ? हामी पनि जानु.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिस तिर्वी सहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त कर्णाली नदीमा खसेको मिनी बसमा रहेका पाँचजनाको शनाखत हेलिकप्टरबाट पनि खोजी गर्न निर्देशन आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना पाकिस्तानमा यात्रुबस भिरबाट खस्दा 40 जनाको ज्यान गयो 8 जना घाइते र विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा कोलम्बिया र घानाबीचको खेल चल्दै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16मा नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ तर सञ्चालन लगायतका कतिपय विषयमा निराशाजनक काम भएको विश्लेषण छ सरकार गठन भए लगत्तै चैत 13मा बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धतासहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधुरै देखिन्छ प्रशासनिक सुधार राजनैतिक नियुक्ति डिजिटल सेवा सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रगति देखिए पनि शिक्षा संविधान संशोधन सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका धेरै प्रतिबद्धता भने अझै पूरा हुन सकेका छैनन् यो अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22 बाट 18 झारिएको छ यस्तै कर्मचारी सरुवालाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ यस्तै सरकारी गाडीको दुरुपयोग नियन्त्रण गर्दै 700 भन्दा बढी गाडी फिर्ता गरिएको छ सहकारी पीडितको बचत रकम फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकतामा राखेको छ संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण कक्षा 5 सम्म परीक्षा प्रणाली हटाउने शिक्षा सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने नागरिक सेवा केन्द्र स्थापना गर्ने डिजिटल हस्ताक्षरको व्यापक प्रयोग सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइन उपलब्ध गराउने योजना भने पूरा हुन बाँकी छ शिक्षा आर्थिक विकास र संस्थागत सुधारका धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकिरहेको छैनन् व्यथिति भ्रष्टाचार अनियमितता र विसङ्गति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्त्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिसिएको भन्दै आलोचना हुँदै आएको छ शिक्षा स्वास्थ्य रोजगारी लगायत क्षेत्रमा नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढाउन नसकिरहेको विश्लेषकको टिप्पणी छ संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वारमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल राजसी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजो पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र लौ न सुन्नुस् न, कोही छ वरिपरि, लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
6: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
5: हो दाइ? हो।
6: लौ न, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
5: सुन्नुहोस् न दाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लौ न के गर्ने होला, लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो। लौ न दाइ के गर्ने होला, लौ न।
6: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहालेँ। तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है।
5: हुन्छ दाइ, हुन्छ।
6: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै आऊ है सबै काम छाडेर।
7: हुन्छ सन्तोष, म मोटरसाइकल लिएर आइहालेँ।

0: सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो फोन लगाउनुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेस प्रदेशको साथै कोशी, बागमती र गण्डकीको तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने सम्भावना छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुबस भिरबाट खस्दा कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो क्वेटाबाट पेसावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गै ढुङ्गा भएको भिरमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेलिरहेका छन्। अमेरिकाको कन्सास सिटी रङ्गशालामा भइरहेको खेलमा खेलको 90 मिनट चलिरहँदा कोलम्बियाले एक गोलको अग्रता बनाएको छ। उसले खेलको पहिलो हाफमा नै गोल गरेको हो।

0: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। 2-2 बराबरी अवस्थामा केप भडेका डिनियाको उपहार गोलमा अर्जेन्टिनाले 3-2 जित निकाल्न सफल भयो। पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केप भडेले विश्वविजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गर्यो। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सीले आजको 1 गोलसहित 7 गोल गरिसकेका छन्। अब अर्जेन्टिनाले अन्तिम 16 इजिप्टसँग खेल्नेछ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सरकार गठनको आज 100 दिन, धेरै प्रतिबद्धता पूरा हुन बाँकी, सुशासन कायम गर्ने सकारात्मक प्रयास। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिस। त्रिवीसहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। कर्णाली नदीमा खसेको मिनी बसमा रहेका 5 शनाखत। हेलिकप्टरबाट पनि खोजी गर्न निर्देशन। आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। पाकिस्तानमा यात्रुबस भिरबाट खस्दा 40 ज्यान गयो, 8 घाइते। र विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेल्दै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा। लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबिन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी सोर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 582-780।

0: toilet pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो त।

0: हाम्रै नेपालगञ्जकै रहेछ नि, नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: हे ईश्वर, मलाई जति दुःख कष्ट भए पनि मेरो उहाँलाई केही पनि नहोस्।
2: हे ईश्वर, मेरो उनीलाई दुःख कष्टबाट सधैँ टाढा राखिदिनु होला।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ।
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
2: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
4: म अर्जुन खटिकको साथमा
2: कार्यक्रम बाल प्रतिभा।

हिँड्दै गरेको नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो किरणसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा लिएर म अर्जुन तपाईँहरूको माझमा उपस्थित भइसकेको छु भने मलाई टेक्निसियन पक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भने तपाईँको साथमा म छु र मेरो साथमा तपाईँहरू हुनुहुन्छ। तपाईँले सुन्दै हुनुहुन्छ रेडियो किरणसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा रेडियो किरणसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा हो। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजेसम्म सुन्न सक्नुहुन्छ र कार्यक्रम बाल प्रतिभा सुन्ने माध्यमहरू www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर सुन्न सक्नुहुन्छ भने रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको फ्रिक्वेन्सीबाट पनि पश्चिम नेपालका क्षेत्रहरूमा सुन्दै हुनुहुन्छ। आज भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415122 081415122 नम्बरमा कल गरेर आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुन्छ। त्यसको लागि कल गर्दै गर्नुहोस्। कल गर्नको लागि टेलिफोन नम्बर खुल्ला भइसकेको छ। कल गर्नुहोस् 081415122। तपाईँ भने फोन डायल गर्दै गर्नुहोस्। हामी छोटो गीतमा जान्छौँ र गीतबाट शुभारम्भ गर्छौँ कार्यक्रमको। गीतपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो किरणसार एफएम

0: यो छोटो बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो किरणसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो किरणसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा हो। हामी अहिले नेपालगञ्जको बिलासपुर स्थित रेडियो किरणसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ र आदरणीय भाइ बहिनी एवं श्रोताहरू तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो किरणसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम सुन्ने माध्यमहरू पश्चिम नेपालका क्षेत्रहरू रेडियो किरणसार एफएम 94 मेगाहर्ज, त्यसै गरी www.radiokirsarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो किरणसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र तपाईँ हाम्रो युट्युब च्यानलमा पनि कार्यक्रम बाल प्रतिभा सुन्न सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि हामी भिडियो पोस्ट गर्नेछौँ। रेडियो किरणसार एफएम 94 मेगाहर्जको युट्युब च्यानल छ, सो च्यानल सर्च गरेर त्यहाँ पनि तपाईँहरूले कार्यक्रम सुन्न सक्नुहुन्छ। र मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ आदरणीय बिनुजीले भनी, अनि र म छु म तपाईँकै साथी अर्जुन। आदरणीय भाइ बहिनीहरू तपाईँहरू कल गर्नु 081-4151-122 यो टेलिफोन नम्बर तपाईँहरूको लागि खुल्ला भइसकेको छ। तपाईँहरूभित्र रहेका लुकेर रहेका प्रतिभाहरू सुनाउनको लागि कल गर्नु 081-4151-122 081-4151-122 नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउनुहोस्। कोही भाइ बहिनी हाम्रो टेलिफोन नम्बरमा जोडिनु भएको छ, हामी उहाँलाई ढिला नगरिकन स्वागत गर्छौँ। हेलो, हजुर नमस्ते। हेलो नमस्ते। हेलो नमस्ते, कहाँबाट को हुनुहुन्छ?
1: हेलो हजुर नमस्कार।
0: नमस्ते, कहाँबाट को हुनुहुन्छ यहाँको शुभ नाम?
1: चितवनबाट सोनिका महतो बोलेको।
0: अहँ, सोनिका महतो चितवनबाट हुनुहुन्छ। के छ सोनिका जी तपाईँको हालखबर?
1: मेरो सबै ठिकै छ अनि हजुरहरूको सुनाउनु।
0: मेरो पनि ठिकै छ र हाम्रो नेपालगञ्जको हालखबर भन्नुपर्दा गर्मी निकै बढिरहेको छ, त्यही नै भन्नुपर्छ। र तपाईँले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ? कस्तो लाग्छ नि हाम्रो कार्यक्रम तपाईँलाई?
1: राम्रै लाग्छ, सुन्न थालेको मैले पनि राम्रो लाग्छ।
0: हाम्रो कार्यक्रम चल्न थालेको जे होस् 2-2.5 महिना जति हुन थाल्यो र फोनिङ कार्यक्रम 2-3 हप्ता जति भयो हामीले लिन थालेको र पक्कै पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रम भर्खर सुन्न लाग्नु भएको छ। अन्य साथीहरूलाई पनि सेयर गर्नुहोस् रेडियो किरणसार एफएम 94 मेगाहर्जमा कार्यक्रम बाल प्रतिभा आउँछ भनेर, र धेरैभन्दा धेरै भाइ बहिनीहरूलाई सहभागी गराउनुहोस्, हाम्रो साथीहरूलाई सहभागी गराउनुहोस्। र सुनिका जी अहिले के गर्नुहुन्छ चितवनतिर बसेर? कतिमा पढ्दै हुनुहुन्छ नि? इलेभेनमा पढ्दै हुनुहुन्छ। र अरू स्टडी बाहेक अरू के गर्न रुचि छ यहाँको, के गर्नुहुन्छ? गीत गाउनुहुन्छ र गीत गाउने भनेरै हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गर्नुभएको छ। हामी ढिला नगरिकन यहाँको गीत सुन्छौँ, सुरु गर्न सक्नुहुन्छ।
1: मायाको रङ्गले

0: हमें पूरा यहाँ पी गला थमला तीनी बाहे सबे कूरा यहाँ पी गला थमला बस थैंक यू
1: अँ धेरै धेरै धन्यवाद यो छोटो प्रयासको लागि यहाँ फिका लाग्छ मलाई किन लाग्छ नि फिका यहाँलाई ल धेरै धेरै धन्यवाद यहाँलाई हाम्रो स्टुडियोमा कल गरेर सहभागी त जनाउनु भयो र आफ्नो प्रतिभा सुनाउनु भयो यसको लागि पनि धेरै धेरै धन्यवाद निकै राम्रो गीत गाउनु हुँदो रहेछ यस्तो स्विट भोइस छ कहिलेबाट गीत गाउनु थाल्नु भएको हो नि
0: हजुर म त सानैबाट यतिकै गीतहरू गुनगुनाइराख्छु अनि इन्ट्रेस्ट भएर पनि होला ठिकै गाउँछु
1: ल यहाँको इन्ट्रेस्ट गीत गाउनमा छ र पछिका दिनमा सफलता पनि प्राप्त गर्दै जानुहोस् उन्नति प्रगति गर्दै जानुहोस् आगामी दिनहरूमा र अब हामी यहाँबाट छुट्टिन्छौँ अन्त्यमा के भन्न चाहनुहुन्छ सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ र अन्त्यमा के भन्न चाहनुहुन्छ
0: फर्स्ट अफ अल त हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न दिनुभएको अवसर दिनुभएकोमा सबैले प्रोग्राम सुन्नु होला भन्न चाहन्छु अनि देश विदेशमा रहनुभएका सम्पूर्ण
1: हस् त धन्यवाद उहाँ हुनुहुन्थ्यो चितवनबाट सोनिका धेरै धेरै धन्यवाद हाम्रो टेलिफोन नम्बरमा कल गरेर सहभागिता जनाउनु भयो यसै गरी तपाईँ पनि आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गरेर 081-415-122 नम्बरमा कल गरेर आफ्नो सहभागिता जनाउन सक्नुहुन्छ त्यसको लागि कल गर्नुहोस् र फेरि पनि हाम्रो टेलिफोन नम्बरमा कोही भाइ बहिनी जोडिनु भएको छ उहाँलाई ढिला नगरिकन हामी स्वागत गर्छौँ हेलो हजुर नमस्ते कहाँबाट को बोल्नु भयो यहाँको शुभ नाम हजुर नमस्ते
2: हेलो दादा नमस्ते
1: अहा नमस्ते गुञ्जन श्रेष्ठ
2: हजुर दादा नमस्ते टेक्निसियनमा हुनुभएको दिदी दादालाई पनि नमस्ते छ भनिदिनुहोला
1: नमस्ते हाम्रो सुरेशजी पनि टेक्निसियनमा हुनुहुन्छ त्यसै गरी बिनुजी हुनुहुन्छ दुवैजनाले दुई हात जोडेर नमस्ते गर्दै हुनुहुन्छ यहाँलाई
2: मलाई त 9:30 बजे आउने रहेछ के म त आउँदैन छिटो गरेर अनि चार हालेर फोन गरेको हजुरलाई
1: अँ थोरै ढिलो भयो आज हामी आउन र नआउने चाहिँ होइन हामी हरेक हप्ताको शनिबार यसै समयमा आउने गर्छौँ सबैजना प्रतीक्षा गरत रहनु होला र सुन्ने गर्नुहोला र गुञ्जनजी तपाईँ आफ्नै आवाजमा एकचोटि आफ्नो परिचय दिनु सुन्ने श्रोताहरूलाई
2: मेरो नाम हो गुञ्जन श्रेष्ठ म नेपालगञ्ज पुरैनीबाट बोल्दैछु
1: अँ नेपालगञ्ज पुरैनीबाट बोल्दै हुनुहुन्छ र गुञ्जन कतिमा पढ्नुहुन्छ अहिले
2: छमा पढ्छु
1: छमा पढ्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छमा पढ्नुहोस् र अगाडिका क्लासहरू पनि राम्रोसँग उत्तीर्ण गर्दै जानुहोस् भन्ने शुभकामना यहाँलाई दिन चाहन्छु र के छ अबदेखि चाहिँ सुरेशजी हाम्रो कार्यक्रम बाल प्रतिभामा आउनुहुने छैन उहाँ बाल प्रतिभामा आउनुहुने छैन म मात्रै यहाँसँग कार्यक्रम लिएर आउनेछु भन्न चाहन्छु गुञ्जनजी र तपाईँको के छ हालखबर र घरतिर मम्मीहरू सबैजना सन्चै हुनुहुन्छ तपाईँ पनि नेपालगञ्ज र म पनि हामी पनि नेपालगञ्जमै छौँ हालखबर हाम्रो यता पनि ठिकै छ मेरो ठिकै छ लगायत हाम्रो टेक्निसियन कक्षमा रहनुहुने बिनुजी र सुरेशजी सबैजनाको हालखबर ठिक छ र के भन्नु सर होल युनिटको हालखबर पनि ठिकै नै छ भन्नुपर्छ र मम्मी सन्चै हुनुहुन्छ गुञ्जनजी कता हुनुहुन्छ यहाँको मम्मी
2: मेरो मम्मीले
1: एफएम सुन्दै हुनुहुन्छ हाम्रो किर्सार होल टिम र हामीले सबैजनाले यहाँको मम्मीलाई र यहाँको होल फ्यामिलीले सम्झेका छौँ भन्नुहोला र गुञ्जनजी के सुना हुनुहुन्छ हामी ढिला नगरिकन यहाँको आवाजमा प्रतिभा सुन्छौँ र बाँकी कुराकानी गर्नेछौँ सुरु गर्न सक्नुहुन्छ
2: पछ्यौरी मल मलको कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल

0: ପିଜାରୀ ଏ ସାଇଲ ଛୋଟ ମିଲାଇ ନେଉ କି ରେ ସମି ତୁଲଛ ଓଡ଼େ ନା ଗୁମଚ ମହାନୀ ରଙ୍ଗା ଭୁଲାଇ ଦେଉ କି ମହାନୀ ରଙ୍ଗା ଭୁଲାଇ ଦେଉ କି ଏତିନେ ନାଲ ଧନ୍ୟବାଦ।
1: हाँ धेरै धेरै धन्यवाद मोहनी रङमा भुलाइदियो कि निकै राम्रो गीत गाउनुहुन्छ गुन्जनजी यहाँलाई यसको लागि धेरै धेरै धन्यवाद र अब हामी यहाँबाट छुट्टिनु पर्ने हुन्छ अन्त्यमा सम्झना सन्देश राख्न सक्नुहुन्छ
0: सबभन्दा हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरको मिठो भोइस अनि अनि अर्को दादा न अबदेखि आउनुहुन्न अनि उहाँको स्वर त सुन्न पाइनँ तर हजुरले साथ दिनुहुन्छ प्रोग्राममा त्यही भएर अर्को दादालाई पनि धन्यवाद दिन चाहन्छु अनि टेक्निसियनमा अनि दुइटा दादालाई पनि धन्यवाद किसारपिङ होल युनिटीलाई र सावित्री दिदी जो जो हुनुहुन्छ देश विदेशमा हुनुभएका अनि सबै फोन गर्नु अगाडि आउने र पछाडि आउनेलाई सम्झनै छुट्टिन्छु बाई
1: हस् त नमस्ते बाबाई उहाँ हुनुहुन्थ्यो पुरैनीबाट गुन्जन श्रेष्ठ गुन्जन श्रेष्ठले कल गर्नुभएको थियो हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा यसै गरी भाइ बहिनी तपाईँहरू पनि आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-415-122 081-415-122 को नम्बरमा कल गरेर आफ्नो प्रतिभाको लागि सहभागिता जनाउन सक्नुहुन्छ र आदरणीय श्रोता एवं भाइ बहिनीहरू तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्ण सार एफएम 94.5 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभा कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजीसम्म आउने गर्छ र यो कार्यक्रम तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण सार एफएम 94.5 MHz त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94.5 MHz को अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा त्यसै गरी कार्यक्रम सकिसकेपछि रेडियो कृष्ण सार एफएम 94.5 MHz को युट्युब च्यानल छ त्यहाँ पनि हामी कार्यक्रम अपलोड गर्नेछौँ त्यो कार्यक्रम पनि हेरेर यहाँहरूले प्रतिक्रिया जनाउन सक्नुहुन्छ कमेन्ट बक्समा गएर कसो लाग्छ सल्लाह सुझाव एवं प्रतिक्रिया जनाउनु होला र तपाईँको सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोकै टेलिफोन नम्बर 081-415-122 नम्बरमा पनि कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यसै सल्लाह सुझाव एवं प्रतिक्रिया जनाउन सक्नुहुन्छ र भाइ बहिनीहरू तपाईँहरू हाम्रो स्टुडियोमै आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ सुनाउँछ जस्तो लाग्छ र सुनाउन सक्ने क्षमता छ भने हाम्रो कन्ट्याक्ट नम्बर कार्यक्रमको अन्त्यमा हामी छोड्नेछौँ सो कन्ट्याक्ट नम्बरमा कल गरेर हामीमा जोडिएर आफ्नो प्रतिभाको लागि हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला भन्दै अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ छोटो व्यापारिक विश्राम र टाइम चेक बाल गीतपछि पुनः आउनेछौँ सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम छोडेर कतै नजानुहोस् है
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
3: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
4: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451
5: खुसीको खबर यस कृपा हस्पिटल प्रालीमा मूत्र मृगौला पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ यस लगायत पेट सम्बन्धीको सबै उपचार पित्त थैलीको पत्थरी अपेन्डिक्स हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा ढाड तथा हाड जोड्ने दुख्ने नसा दुख्ने झमझमाउने हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ
6: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन युरोसर्जन जनरल क्यान्सर मूत्र तथा मृगोला रोग विशेषज्ञ
5: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
6: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
5: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा
6: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा
5: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा
6: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
5: र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा
6: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
5: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: böyle panya. Extreme Energy Drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
3: सम्पर्क नम्बर 081535 717।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक। अहिले ठीक 10 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
2: Yo Krishna Sar FM
3: 94 megahertz. Krishna Sar jattike tez.
6: खुशीको खबर।
7: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
7: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
8: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
9: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
8: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
9: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
8: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
9: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
8: अँ, हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
10: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
11: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
15: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
15: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति
2: खेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन।

छोटो व्यापारिक विश्राम र बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो किन्सार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभामा मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजी र सुरेशजीले भने अनियरमा छु म तपाईँकै साथी अर्जुन। कार्यक्रम बाल प्रतिभा तपाईँ हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज त्यसै गरी www.radiokrishnasarfm.com.rg.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। त्यसै गरी हामी कार्यक्रम सकिसकेपछि युट्युब च्यानल छ हाम्रो रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको सो च्यानलबाट पनि हाम्रो कार्यक्रम हेर्न सक्नुहुन्छ। र आदरणीय भाइ बहिनी एवं श्रोताहरू तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा र भाइ बहिनीहरू तपाईँहरू कल गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415122 081415122 को नम्बरमा कल गरेर आफ्नो सक्रिय सहभागिता जनाउन सकनुहुन्छ। त्यसको लागि नम्बर डायल गर्नुहोस् 081415122 यो नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउनको लागि कल गर्नुहोस्। र हामी अहिले बोल्दैछौँ नेपालगञ्जको बिलासपुर स्थित रेडियो किन्सार एफएमबाट भाइ बहिनीहरू र तपाईँ कल गर्दै गर्नुहोस् म चाहिँ छोटो आफ्नो प्रतिभा सुनाउँछु। मेरो प्रतिभा यसरी रहेको छ यो छोटो मुक्तको यहाँहरू सुन्नुहोस् र कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनुहोला। धोका दियो दुःख लाछ अरू के भनौँ धोका दियो दुःख लाछ अरू के भनौँ मनमुटु कमजोर भएछ अरू के भनौँ

धोका दियो दुख लाग्छ अरू के भनौँ, मनमुटु कमजोर भाछ अरू के भनौँ, तिम्रो मन्द मुस्कान देख्छु सधैँ मैले, तिम्रो मन्द मुस्कान देख्छु सधैँ मैले, म

धोका दियो दुख लाग्छ अरुको के भनौँ मनमुटु कमजोर भएको छ अरू के भनौँ तिम्रो मन्द मुस्कान देख्छु सधैँ मैले पल पल तिम्रो याद आछ अरू के भनौँ पल पल तिम्रो याद आछ अरू के भनौँ अँ भाइ बहिनीहरू यसै गरी तपाईँहरूभित्र लुकेर रहेका प्रतिभाहरू पनि सुनाउन सक्नुहुन्छ यसको लागि कल गर्नुहोस् 081-415-122 यो कार्यक्रममा यो नम्बरमा कल गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ र तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कृष्ण चार एफएम 94.5 MHz हाम्रो कार्यक्रम सकिसकेपछि स्टुडियोकै टेलिफोन नम्बर 081-415-122 नम्बरमा कल गरेर हाम्रो कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया जनाउन सक्नुहुन्छ त्यसको लागि हामी यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको लागि प्रतीक्षारत छौँ कार्यक्रम सकिसकेपछि कल गरेर जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला र कार्यक्रममा तपाईँ पनि अब स्टुडियोमै आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ सुनाउन सक्छु जस्तो लाग्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ सो नम्बरमा कल गरेर हामीसँग जोडिएर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउनुको लागि हाम्रो स्टुडियोसम्मै आउन सक्नुहुन्छ त्यसको लागि कल गर्नुहोला कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला भन्न चाहन्छु र फटाफट नम्बर डायल गर्नुहोस् 081-415-122 तपाईँ नम्बर डायल गर्दै गर्नुहोस् हामी छोटो गीत सुन्छौँ र गीतपछि पुनः आउनेछौँ

यो छोटो गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। तपाईँले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभामा म टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ आदरणीय विनुजी र सुरेशजीले पनि अनिहरूमा छु म तपाईँकै साथी अर्जुन। र तपाईँले सुन्दै हुनुहुन्छ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र कार्यक्रम बाल प्रतिभामा तपाईँ भाइ बहिनीहरूले कल गरेर आफ्नो प्रतिभा सुनाउनको लागि सहभागिता जनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नुहोस् 081-415-122, 081-415-122 को नम्बरमा कल गरेर आफ्नो प्रतिभा सुनाउनको लागि हामीमा जोडिनुहोस् र फटाफट नम्बर डायल गर्नुहोस्। र हामी अहिले नेपालगञ्ज स्थित बेलासपुरबाट बोलिरहेका छौँ रेडियो कृष्णसार एफएमको स्टुडियोबाट। र तपाईँले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज। र भाइ बहिनीहरू, आजको मौसम हेर्नुपर्दा बाहिर निकै गर्मी छ नेपालगञ्जमा र गर्मी बढ्दो अवस्थामा पनि छ। यो बिचमा पानी परेको थियो र पानी परे तापनि अहिले गर्मी निकै बढिरहेको छ। गाउँघरतिर रोपाइ पनि चलिरहेको छ, एकदम रोपाइ धेरै रूपमा भइरहेको छ र कतिपय भाइ बहिनीहरू एवं श्रोताहरू र रोपाइमा बिजी हुनुहुन्छ भने कतिपय भाइ बहिनीहरू हामीलाई सुन्दै पनि हुनुहुन्छ होला। र सुन्नुहोस्, आफ्नो साथीहरूलाई पनि जानकारी गराउनुहोस् रेडियो कृष्णसार एफएम 94 मेगाहर्जमा कार्यक्रम बाल प्रतिभा आउँछ भनेर। र यो पनि भन्नुहोस् कि कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार 9:30 बजेदेखि 11 बजेसम्म आउँछ। तपाईँ भाइ बहिनीहरूको लागि नै तयार पारेको कार्यक्रम बाल प्रतिभा हो र भाइ बहिनीहरूले त्यसैले भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ 081-415-122 नम्बरमा कल गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। र कार्यक्रमको अन्त्यमा हामी नम्बर पनि छोड्नेछौँ, सो नम्बरमा कल गरेर आफूभित्र लुकेका रहेका प्रतिभाहरू सुनाउन सक्छु, सुनाउने इच्छा छ, हाम्रो स्टुडियोमा आउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। सो नम्बरमा कल गरेर पनि हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोस् र प्रतीक्षारत रहनुहोस्। अबको क्रममा मेरो छोटो मुक्तक फेरि पनि र मुक्तक पछि पुनः कुराकानी गर्नेछु म। अहिलेको लागि छोटो मुक्तक।

0: भए पनि उत्कृष्ट पढाइ अरू के गरौँ, भए पनि उत्कृष्ट पढाइ यसलाई फेरि सुन्नु होला, भए पनि उत्कृष्ट पढाइ जागिर मिल्दैन, भए पनि उत्कृष्ट पढाइ जागिर मिल्दैन, पैसा पावर नलगाई जागिर मिल्दैन, भए पनि उत्कृष्ट पढाइ जागिर मिल्दैन, पैसा पावर नलगाई जागिर मिल्दैन, पढेको छु भनेर के फुर्ती लगाउनु र, पढे लेखेको छु भनेर के फुर्ती लगाउनु र, ठाउँमै हुँदैनन् दाजुभाइ जागिर मिल्दैन, ठाउँमै हुँदैनन् दाजुभाइ जागिर मिल्दैन। अह यो मेरो छोटो प्रयास हो र भाइ बहिनीहरू कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया दिनु होला र कुनै मिस्टेक भएमा यहाँहरूले स्वीकार्नुहुनेछ भन्ने पूर्ण आशा छ र स्वीकार्नु पनि होला भन्न चाहन्छु। र भाइ बहिनीहरू तपाईँहरू पनि कल गर्नुहोस् र यस्तै यस्तै प्रतिभाहरू छन् भने कल गरेर हाम्रो स्टुडियोमै कल गरेर 0184151522 नम्बरमा कल गरेर आफूभित्र लुकेर रहेका प्रतिभाहरू सुनाउनुहोस् र त्यसको लागि फटाफट नम्बर डायल गर्नुहोस् 0184151522। तपाईँभरि कल गर्दै गर्नुहोस्, फोन डायल गर्दै गर्नुहोस्। हामी कार्यक्रममा छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। रेडियो कृष्ण सार एफएम छोडेर कतै नजानुहोस् है।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: बद्ध हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इंग्लिश मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सन्बिम इंग्लिश मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
5: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: मलाई गीत गाउन आउँछ,
6: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
2: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
5: ए हो र दिदी।
1: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
7: म सुरेश बस्नेत
8: र म अर्जुन खटिकको साथमा
1: कार्यक्रम बाल प्रतिभा।

यो छोटो व्यापारी विश्राम र बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभामा मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ आदरणीय विनुजी र सुरेशजीले पनि, अनिहरूमा छु म तपाईँकै साथी एवं दादा अर्जुन खटिक। र कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजीसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम सुन्ने माध्यमहरू पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। त्यसै गरी कार्यक्रम सकिसकेपछि हामी युट्युबमा पनि हामी यो भिडियो अपलोड गर्नेछौँ, सो भिडियोलाई हेरेर पनि कमेन्ट बक्समा जस्तो राख्छ त्यसै सल्लाह सुझाव दिनुहोला र भिडियो हेरिदिनुहोला। रेडियो कृष्णसार एफएमको आफ्नै च्यानल छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट, सो च्यानललाई सर्च गरेर भिडियोहरू हेरेर जस्तो लाग्छ त्यसै सल्लाह सुझाव दिनुहोला। र कार्यक्रम सम्बन्धी अरू पनि कुनै सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-4-1522 नम्बरमा कल गरेर जस्तो लाग्छ त्यसै सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। र तपाईँ पनि भाइ बहिनीहरू स्टुडियोसम्मै आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, सुनाउन सक्छु जस्तो लाग्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सो नम्बरमा कल एवं कन्ट्याक्ट गरेर हामीसँग जोडिएर स्टुडियोसम्मै आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। अहिलेको लागि भने तपाईँहरू कल गर्न सक्नुहुन्छ प्रत्यक्ष कल कुरा कल गरेर कुराकानी गर्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-4-1522 नम्बरमा कल गर्नुहोस् र प्रत्यक्ष कल गरेर कुराकानीको लागि जोडिनुहोस्। फटाफट नम्बर डायल गर्नुहोस् 081-4-1522। र भाइ बहिनीहरू अहिलेको अब महिनामा अब इक्जाम पनि आउँदैछ विभिन्न भाइ बहिनीहरूको, लगभग स्कुलहरूले इक्जाम लिने तयारी गर्दैछ र त्यसको लागि सम्पूर्ण भाइ बहिनीहरूलाई एकमुष्टमा शुभकामना दिन चाहन्छु। इक्जामको राम्रोसँग तयारी गर्नुहोला र इक्जाम राम्रोसँग दिनुहोला पनि भन्न चाहन्छु। र सो कारणले नै आज हाम्रो कलरहरू धेरै आइराख्नु भएको छैन, भाइ बहिनीहरू धेरै जोडिराख्नु भएको छैन, इक्जामको तयारीमा हुनुहुन्छ त्यसैले सुन्न पनि पाइराख्नु भएको छैन होला। तर पनि एकैछिन टाइम मिलाएर 1.5 घन्टाको लागि भए नि हाम्रो कार्यक्रम सुन्नुहोस् र साथ सपोर्ट गर्नुहोस् र कल गर्नुहोस्, आफ्नो प्रतिभा सुनाउनुहोस्। पढाइ सँगसँगै अन्य खेलकुद र प्रतिभामा पनि रुचि राख्नुपर्छ, अन्य खेलकुद र प्रतिभाहरूमा पनि ध्यान दिनुपर्छ, पढाइ मात्रै गरेर पनि हुँदैन। सो तर पढाइ भनेको निकै महत्त्वपूर्ण कुरा हो, पढाइलाई चाहिँ विशेष रूपमा लिएर पढाइमा चाहिँ विशेष ध्यान दिनुपर्छ चाहिँ भन्न चाहन्छु भाइ बहिनीहरू। र तपाईँ कल गर्दै गर्नुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-4-1522 081-4-1522 नम्बरमा कल गर्दै गर्नुहोस्। अहिलेको लागि छोटो मुक्तक यो मेरो तर्फबाट। ढाड सेकाएर घाममा लाखौँ लुट्ने गर्छन्, ढाड सेकाएर घाममा लाखौँ लुट्ने गर्छन्, ध्यानै नदी आफ्नो काममा लाखौँ लुट्ने गर्छन्, ढाड सेकाएर घाममा लाखौँ लुट्ने गर्छन्, ध्यानै नदी आफ्नो काममा लाखौँ लुट्ने गर्छन्, कहिलेकाहीँ त प्रहरी पनि लुटेरा झैँ लाग्छ, कहिलेकाहीँ त प्रहरी पनि लुटेरा झैँ लाग्छ, सधैँ चेकिङको नाममा लाखौँ लुट्ने गर्छन्, सधैँ चेकिङको नाममा लाखौँ लुट्ने गर्छन्। यो छोटो मुक्तक मेरो तर्फबाट। यसै गरी तपाईँहरू भित्र पनि लुकेर रहेका प्रतिभाहरू छन् भने भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नुहोस् 081-4-1522 081-4-1522 नम्बरमा कल गरेर प्रतिभा सुनाउनुको लागि हामीमा जोडिनुहोस्। टेलिफोन नम्बर तपाईँहरूको लागि नै खुल्ला छ, फटाफट नम्बर डायल गर्नुहोस् र प्रतिभा सुनाउनुको लागि जोडिनुहोस्। तपाईँ कल गर्दै गर्नुहोस् 081-4-1522 नम्बरमा, हामी छोटो गीत नै सुन्छौँ, गीतपछि पुनः आउनेछौँ, सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम।

0: यो छोटो बाल गीतपछि पुनः यहाँलाई स्वागत छ रेडियो किसान सार एफएम 94.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ रेडियो कृष्णसार एफएम 94.5 मेगाहर्ज मार्फत सुन्दै हुनुहुन्छ र मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजी र सुरेशजीले पनि, अनि अरूमा छु म तपाईँकै साथी अर्जुन। भाइ बहिनीहरू तपाईँ कल गर्नुहोस् 0815-1522 0815-1522 नम्बरमा कल गरेर कार्यक्रममा जोडिनुहोस् र आफूभित्र लुकेर रहेको प्रतिभाहरू सुनाउनुहोस्। त्यसको लागि कल गर्नु फटाफट 0815-1522 नम्बरमा कल गरेर प्रतिभा सुनाउनुको लागि जोडिनुहोस् हामीमा। र तपाईँ अहिले सुन्दै हुनुहुन्छ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94.5 मेगाहर्ज, जस्तै कि www.radiokrishnasarfm.com.yz.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94.5 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र हाम्रो कार्यक्रम कस्तो लाग्छ त्यसले चलचित्र एवं प्रतिक्रियाको लागि कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोकै टेलिफोन नम्बर 0815-1522 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यसै सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। र तपाईँ स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ र सुनाउन सक्छ जस्तो लाग्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सो नम्बरमा कल गरेर हामीसँग कन्ट्याक्ट गरेर जोडेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन पनि सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोस्, कार्यक्रममा हामी अन्त्यमा नम्बर छोड्नेछौँ। र भाइ बहिनीहरू हाम्रो युट्युब च्यानल पनि छ रेडियो कृष्णसार एफएम 94.5 मेगाहर्जको नामबाट, युट्युबमा पनि सर्च गरेर हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ र त्यहाँ पनि कमेन्ट बक्समा कार्यक्रम जस्तो लाग्छ त्यसलाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। भन्दै अब भने हामी कार्यक्रममा छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र छोटो गीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम छोडेर कतै नजानुहोस् है।
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र

0: पछाडिमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्यज्योति सही प्लान,
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Go le ponia. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

यो छोटो व्यापारिक विश्रामपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो ग्रिन स्टार एफएम 93 MHz कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ आदरणीय बिनुजी र सुरेशजी, अनिहरूमा छु म तपाईँकै साथी अर्जुन। र श्रोता एवं भाइ बहिनीहरू, समयको घडी सकिसकेको छ, 11 बज्न आँटिसकेको छ, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेको छौँ। यति चाहिँ कल गरेर साथ दिनुभयो दुईजना कलर, बिन हाम्रो गुन्जनजी र त्यसै गरी एकजना हाम्रो चितवनबाट हुनुहुन्थ्यो सोनिकाजी, यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। र अन्य साथीहरू कल गर्न ट्राई गर्नुभयो, कल गर्न खोज्नुभयो, यसको लागि पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद। र कार्यक्रमको अन्त्यमा हामी नम्बर

0: जसै मित्र तपाईँ स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने नम्बर रहेको छ 9768248501 97682548501 9768248501 यो नम्बरमा कल गरेर हामीसँग जोडिएर स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने स्टुडियोमा आउन सक्नुहुन्छ। यतिन्जेल सुनेर साथ दिनु तपाईँ सम्पूर्ण धेरै धेरै धन्यवाद। त्यसै गरी टेक्निसियन कक्षमा रहेर साथ दिनु सुरेशजी र विनोदजी दुवैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुत अर्जुन बिदा हुन्छु। नमस्ते, शुभ दिन।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: टाइम चेक।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
5: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
5: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
4: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
5: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
10: सूर्य ज्योति सही प्लान।
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: वाओ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

नमस्कार तथा हार्दिक स्वागत छ कार्यक्रम कृष्णसार क्विजको पहिलो श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ। प्राविधिक कक्षमा हुनुहुन्छ चन्दा दिदी, सँगै अर्जुनजीले पनि मलाई साथ दिइराख्नु भएको छ भने आवाजमा छु म तपाईँकै सामान्य ज्ञानको दुनियाँको साथी सुरेश बस्नेत। यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ पश्चिम नेपालका विभिन्न क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको फ्रिक्वेन्सीबाट भने हामीलाई हाम्रो पात्रो मोबाइल एप्लिकेसनबाट र इन्टरनेटमा www.radiokrishnasarfm.com लगइन गरेर संसारभरिकै साथ कार्यक्रम कृष्णसार क्विज सुन्दै हुनुहुन्छ। कार्यक्रम कृष्णसार क्विज हामीले यसै शनिबारबाट सुरु गरेका छौँ। अबदेखि तपाईँले हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि करिब करिब 12 बजेसम्म म सुरेश बस्नेतको साथमा कार्यक्रम कृष्णसार क्विजलाई सुन्न सक्नुहुनेछ। र कार्यक्रम कृष्णसार क्विज विशेष गरी तपाईँहरूकै सृजनशीलतालाई बढाउन, बौद्धिक क्षमताको विकास गर्न र तपाईँहरूसँग भएको सामान्य ज्ञानलाई ताजा राख्ने उद्देश्यले रेडियो कृष्णसार एफएमले उत्पादन गरेको कार्यक्रम हो र म सुरेश बस्नेतको साथमा तपाईँहरूले सुन्न सक्नुहुनेछ। अब भने हामी कार्यक्रम कृष्णसार क्विजमा के गर्छौँ भनेर म तपाईँलाई थोरै जानकारी गराउन चाहन्छु। कार्यक्रम कृष्णसार क्विजमा हामी तपाईँको फोन कल लिनेछौँ 081-415-122, यो नम्बर तपाईँले नोट गरेर राख्नुहोला। र तपाईँले फोन गरिसकेपछि हामी तपाईँसँग रमाइलो गेम खेल्नेछौँ र कृष्णसार क्विज नाम सुन्ने बित्तिकै धेरै साथीहरूले अनुमान लगाइसक्नुभयो होला र कार्यक्रममा हामी एकजना साथीलाई विजेता पनि गराउने नै छौँ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। र कार्यक्रमको सुरुवातमा म तपाईँहरूलाई हामी एउटा गीतबाट कार्यक्रमको शुभारम्भ गर्दैछौँ, तर त्योभन्दा पहिला म तपाईँहरूलाई कार्यक्रम सम्बन्धी नियमहरूको छोटो जानकारी दिनेछु। कृपया ध्यान दिएर सुन्नुहोला अनि मात्र कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोला। कार्यक्रम कृष्णसार क्विजका नियमहरू यस प्रकार रहेका छन्। तपाईँको फोन हामीले जब रिसिभ गरिसकेपछि हामीले तपाईँलाई तपाईँको परिचय नसोधेरै इन्ट्री राउन्डको एउटा एकदमै सजिलो प्रश्न सोध्नेछौँ। यदि उक्त प्रश्नको सही जवाफ तपाईँले दिनुभयो भने मात्र हामी तपाईँलाई तपाईँको परिचयसहित कार्यक्रममा तपाईँलाई स्वागत गर्नेछौँ। कार्यक्रममा त्यसपछि 3 चरणहरू रहनेछन् र प्रत्येक चरणमा तपाईँलाई 1-10 नम्बरसम्मका प्रश्नहरू तपाईँहरूका लागि लिएर आएका छौँ। पहिलो चरणमा भूगोल सम्बन्धी र दोस्रो चरणमा इतिहास सम्बन्धी प्रश्नहरू रहेका छन् भने तेस्रो चरणमा साहित्य सम्बन्धी प्रश्नहरू तपाईँहरूका लागि हामीले लिएर आएका छौँ। यदि तपाईँले पहिलो चरणमा सोधिएको एउटा र तपाईँले प्रत्येक चरणमा मात्र एउटा प्रश्नको सही जवाब दिनुपर्ने हुन्छ, कुल मिलाएर तपाईँले इन्ट्री राउन्ड पार गरिसकेपछि 3 प्रश्नहरू तपाईँहरूका लागि रहनेछन् र 3 प्रश्नका तपाईँले सही जवाब दिनुभयो भने मात्र तपाईँ आजको कार्यक्रमको विनर बन्न सक्नुहुनेछ। र यदि दोस्रो चरणमा यदि तपाईँले कुनै पनि चरणमा गेम खेल्ने क्रममा यदि तपाईँले दोस्रो चरणमा सोधिएको प्रश्नको सही जवाब दिन सक्नु भएन भने तपाईँ स्वतः कार्यक्रमबाट बाहिरिनु पर्ने पनि हुन्छ र तेस्रो यदि तपाईँले सही जवाब दिनुभयो भने मात्र तपाईँलाई हामी तेस्रो चरणमा लैजानेछौँ र तेस्रो चरणमा सोधिएको प्रश्नको पनि सही जवाब दिनुभयो भने मात्र तपाईँले चाहिँ आजको कार्यक्रममा प्राप्त हुने पुरस्कारको तपाईँ दावेदार बन्न सक्नुहुनेछ। र यदि दुई वा दुईभन्दा धेरै साथीहरूले कार्यक्रममा 3 चरणमा सोधिने 3 प्रश्नको सही जवाब दिनुभयो भने हामीले गोला प्रथाको माध्यमबाट उहाँहरूमध्ये कुनै एकजना साथीलाई मात्र विजेता बनाउनेछौँ र

0: विजेताले प्राप्त गर्नुहुनेछ रु 100 बराबरको रिचार्ज कार्ड। र यदि कुनै पनि साथीले इन्ट्री राउन्ड पश्चात सोधिने तिनवटा प्रश्नहरूको सही जवाब दिन सक्नु भएन तर एउटा प्रश्नको सही जवाब दिनुभयो अथवा दुईवटा मात्रै प्रश्नको पनि सही जवाब दिनुभयो भने उहाँहरूमध्येबाट पनि हामी एकजनालाई विजेता बनाएर 100 रुपियाँ बराबरको रिचार्ज कार्ड तपाईँहरूकोलाई उपलब्ध गराउनेछौँ। यो त थियो साथीहरू कार्यक्रमको नियमहरू सम्बन्धी जानकारी। त्यति अप्ठ्यारो छैन र तपाईँहरूले कार्यक्रमलाई सल्लाह सुझाव पनि दिनुहोला। यी नियमहरू हामी आवश्यकता अनुसार परिमार्जन गर्दै लानेछौँ र कार्यक्रमको शुभारम्भ म अब भने कार्यक्रमको शुभारम्भ गर्छ एउटा रमाइलो खालको गीतबाट हामी कार्यक्रमको शुभारम्भ गर्दैछौँ। यो गीतपछि 081-415-122 लाइनमा तपाईँ फोन डायल गर्दै गर्नुहोला। अहिलेको क्रममा भने राख्छु यो मिठो गीत मात्र तपाईँका लागि स्वीकार्नुहोस्।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्यज्योति सही प्लान
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: खुल्यो खुल्यो खुल्यो
2: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
1: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
2: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
2: हजुर नेपाल अटो पार्ट्स भरोसा को यात्रा। संपर्क नंबर 98125267111 र 98208736। नेपाल अटो पार्ट्स भरोसा को यात्रा।
3: दाई धेरै समय देखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98164169।
4: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
2: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
4: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिउँ,
2: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
4: कर तिरौ समयमै, विकास गरौ सँगै।
2: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
4: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।

यो निकै नै रमाइलो गीतपछि फेरि पनि तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई स्वागत छ कार्यक्रम कृषिसार क्विजमा। मलाई प्राविधिक कक्षबाट चन्दा दिदी र अर्जुनजीले साथ दिँदै हुनुहुन्छ भने म हो तपाईँकै सामान्य ज्ञानको दुनियाँको साथी सुरेश बस्नेत। साथीहरू, मैले कार्यक्रमको शुभारम्भमै तपाईँहरूलाई नियमहरू सम्बन्धी जानकारी गराइ नै सकेको छु। तपाईँहरू अब आउन सक्नुहुन्छ 0814151122 को लाइनमा। तपाईँहरू आउनुभयो भने हामी तपाईँसँग रमाइलो गेम खेल्नेछौँ। 0814151122 यो नम्बरमा तपाईँले फोन गर्न सक्नुहुनेछ। र हामीसँग साहित्य, भूगोल र इतिहासका प्रश्नहरू रहेका छन्, तपाईँले फोन गर्न सक्नुहुन्छ। हामीले के हुन्छ भने साथीहरू, हामी धेरै पढ्छौँ लेख्छौँ होइन, कतिपय साथीहरूले चाहिँ शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरूले लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ होला। तपाईँहरूको तयारीलाई थप सहज बनाउनका लागि यो कार्यक्रम हामीले सुरु गरेका हौँ। र तपाईँहरूको तयारीमा सहज गराउन, तपाईँलाई तयारी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रेडियो कृष्णसार एफएमले यो कार्यक्रम तयार पारेको हो। र यदि तपाईँहरूको फोन कल आएन भने पनि म तपाईँहरूलाई केही समसामयिक जानकारीहरू दिनेछु। र तपाईँले भने कार्यक्रमलाई सुनेर साथ दिनुहोला। र मोबाइलमा 5 रुपियाँ 6 रुपियाँ छ भने तपाईँले फोन डायल गर्न सक्नुहुन्छ 0814151122। र यो नम्बरमा तपाईँले फोन गर्नुभयो भने हामी तपाईँसँग रमाइलो गेम खेल्नेछौँ। तपाईँलाई हामी इन्ट्री राउन्डमा सुरुमै एउटा प्रश्न राख्नेछौँ, एकदमै सजिलो प्रश्न रहनेछ। र उक्त प्रश्नको तपाईँले सही जवाब दिनुभयो भने हामी तपाईँलाई कार्यक्रममा अगाडि बढाउनेछौँ। तपाईँको परिचय सहित तपाईँलाई कार्यक्रममा अगाडि बढाउनेछौँ। र पहिलो चरण, तपाईँले इन्ट्री राउन्ड पार गरिसकेपछि पहिलो चरणमा भूगोल सम्बन्धी प्रश्नहरू रहेका छन् र 1 देखि 10 नम्बरसम्मका प्रश्नहरू रहनेछन्। त्यसै गरी 1 देखि 10 नम्बरसम्म मध्ये तपाईँले कुनै एउटा प्रश्न रोज्न पाउनुहुनेछ। र उक्त प्रश्नको सही जवाब दिनुभयो भने हामी तपाईँलाई दोस्रो चरणमा लैजानेछौँ। र दोस्रो चरणमा पनि 1 देखि 10 नम्बरसम्मका प्रश्नहरू रहनेछन्। र दोस्रो चरणमा चाहिँ हामीले दोस्रो चरणमा इतिहास सम्बन्धी प्रश्नहरू लिएर आएका छौँ। इतिहास सम्बन्धी प्रश्नहरू मध्ये तपाईँले एउटा प्रश्नको सही जवाब दिनुभयो भने हामी तेस्रो चरणमा तपाईँलाई लैजानेछौँ। र तेस्रो चरणमा चाहिँ साहित्य सम्बन्धी प्रश्नहरू रहनेछन्। र तेस्रो चरणमा सोधिएको एउटा प्रश्नको पनि सही जवाब तपाईँले दिनुभयो भने तपाईँ आजको कार्यक्रमको विजेता बन्नुहुनेछ। र विजेतालाई हामी ₹100 बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनेछौँ। र यदि तपाईँहरूमध्ये कसैले पनि 3 प्रश्नको सही जवाब दिन सक्नु भएन र 2 अथवा एउटा इन्ट्री राउन्ड पार गरिसकेपछि एउटा प्रश्नको सही जवाब दिनुभयो अथवा 2 मात्रै प्रश्नको पनि सही जवाब दिनुभयो भने तपाईँहरूमध्येबाट पनि हामी गोला प्रथा गराएर 1 ₹100 बराबरको रिचार्ज कार्ड प्रदान गर्नेछौँ। र तपाईँहरूलाई म समसामयिक जानकारी तर्फ नै लैजान चाहन्छु, किनभने तपाईँहरूको फोन कल आइरहेको छैन। म तपाईँहरूलाई समसामयिक जानकारी लिएर आउनेछु।

0: र साथीहरू तपाईँहरू यति बेला कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? तपाईँहरू आज शनिबारको दिन पनि हो, एकदमै फुर्सदको समयमा पनि हुनुहुन्छ होला, र तपाईँहरूसँग यस्तो फुर्सद छ भने कार्यक्रमलाई सुनेर साथ दिनुहोस्। र हामीसँग गेम खेल्न यदि तपाईँको तयारी पुगेको छ, लोकसेवा आयोगमा दखल र दक्ष साथीहरूले मात्रै कार्यक्रममा सहभागिता जनाउनुहोला, र यदि तयारी छैन भने कार्यक्रमलाई सुनेर साथ दिनुहोला। र म तपाईँहरूलाई समसामयिक जानकारीहरू दिने नै छु। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाले चाहिँ पारित गरेको छ। यो चाहिँ 2083 असार 14 गते चाहिँ यो पारित भएको हो। तपाईँले यो प्रश्नको पनि यो प्रश्नलाई पनि नोट गरेर राख्नुहोला। त्यसै गरी राष्ट्रिय पर्यटन नीति 2083 पनि स्वीकृत भइसकेको छ। राष्ट्रिय पर्यटन नीति 2083 चाहिँ असार 14 गते स्वीकृत भएको थियो। यो पनि तपाईँले नोट गर्नुहोला, म तपाईँहरूलाई समसामयिक जानकारी दिनेछु। र यदि तपाईँको तयारी राम्रो छ भने मात्रै कार्यक्रममा सहभागिता जनाउनुहोला। 081-415-122 यो हाम्रो स्टुडियोको नम्बर हो, र यसमा तपाईँले फोन गरेर हामीसँग गेम पनि खेल्न सक्नुहुन्छ। यदि तयारी छैन भने कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। त्यसै गरी म तपाईँहरूलाई फेरि अर्को जानकारी पनि दिन चाहन्छु। समसामयिक जानकारीहरू तपाईँहरूलाई हामीले यताबाट दिइरहेका छौँ। राष्ट्रिय खेलकुद नीति पनि स्वीकृत भएको छ। यो चाहिँ 2082 साल असार 9 गते राष्ट्रिय खेलकुद नीति स्वीकृत भएको हो, र यो पनि तपाईँका लागि एकदमै महत्त्वपूर्ण रहेको छ। समसामयिक जानकारीहरू हामी तपाईँलाई यति बेला दिइरहेका छौँ, र 081-415-122 यो नम्बरमा तपाईँले फोन गर्नुभयो भने हामी तपाईँसँग गेम खेल्नेछौँ, र तपाईँको यदि तयारी राम्रो छ भने मात्रै सम्पर्क गर्न सक्नुहुनेछ। र तपाईँका लागि समसामयिक अर्को जानकारी पनि म तपाईँहरूलाई गराउन चाहन्छु। फिफा विश्वकप जुन अहिले चलिरहेको पनि छ, फिफा विश्वकप 2026 पहिलो हाफमा ह्याट्रिक प्रहार गर्ने खेलाडी चाहिँ ओस्मान डेम्बेले बनेका छन्, र यो पनि तपाईँका लागि एकदमै महत्त्वपूर्ण रहेको छ। र साथीहरू, तपाईँ कृष्णसार एफएम 94 MHz यति बेला कार्यक्रम कृष्णसार क्विज सुनिराख्नु भएको छ। मलाई प्राविधिक कक्षबाट चन्दा दिदी र अर्जुनजीले साथ दिँदै हुनुहुन्छ भने तपाईँहरूको साथमा म छु, र मेरो साथमा तपाईँहरू हुनुहुन्छ। र साथीहरू, तपाईँहरू फोन डायल गर्दै गर्नुहोला। अहिले भने विज्ञापनमा जाने समय भएको छ, एकैछिन हामी विज्ञापनमा जान्छौँ, त्यसपछि भने म आउने नै छु। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
1: आम्मै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
2: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Pony, Extreme Energy Drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363389।
5: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
8: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
7: ए, साँच्चै?
8: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए, त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई, MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
8: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: sip on ya.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: चौबिसै घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
2: सम्पर्क नम्बर 081-535-717।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो मा।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: केही बेरको व्यापारिक विश्रामपछि तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ कार्यक्रम कृष्णसार क्विजमा। कार्यक्रम कृष्णसार क्विजलाई अबदेखि तपाईँहरूले हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि करिब करिब 12 बजेसम्म सुन्न सक्नुहुनेछ र कार्यक्रम लिएर सदा म सुरेश बस्नेत हरेक हप्ताको शनिबार उपस्थित हुने नै छु। र कार्यक्रम कृष्णसार क्विज तपाईँहरूकै सृजनशील क्षमताको विकास गर्न, तपाईँहरूकै बौद्धिक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले, तपाईँहरूभित्र रहेको सामान्य ज्ञानको जानकारीलाई ताजा राख्ने उद्देश्यले रेडियो कृष्णसार एफएमले उत्पादन गरेको कार्यक्रम हो। र यति बेला मलाई प्राविधिक कक्षबाट चन्दा दिदीले साथ दिँदै हुनुहुन्छ भने साथमा मलाई अर्जुनजीको पनि साथ मिलिरहेको छ। कार्यक्रम कृष्णसार क्विजमा हामी तपाईँको फोन कल लिनेछौँ 081-415-122 यो नम्बरमा तपाईँले फोन गर्नुभयो भने हामी तपाईँहरूसँग रमाइलो क्विज खेल्नेछौँ र इन्ट्री राउन्डमा हामी तपाईँलाई एउटा प्रश्न सोध्नेछौँ र त्यो प्रश्नको तपाईँले यदि सही जवाब दिनुभयो भने हामी तपाईँलाई कार्यक्रममा अगाडि लैजानेछौँ र उक्त प्रश्नको सही जवाब दिन नसकेको खण्डमा तपाईँ कार्यक्रमबाट स्वतः बाहिरिनुपर्ने हुन्छ। र यति बेला तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई जुन माध्यमबाट सुनेर साथ दिनुहुन्छ, कार्यक्रमलाई सुनेर साथ दिनुहोला। र तपाईँहरूले यदि फोन डायल गर्न, यति बेला मलाई फोन आइरहेको सङ्केत मिलिरहेको छ, हामी उहाँलाई कार्यक्रममा भित्र्याउनेछौँ। हामी उहाँलाई हेलो, हजुर नमस्कार, हेलो हजुर नमस्कार, हेलो हजुर नमस्कार, हेलो
2: हेलो
3: टाइम अफ।
2: हेलो
1: कोही साथी

0: कोही साथी हामीसँग जोडिने प्रयास गर्दै हुनुहुन्छ, हामी उहाँलाई फेरि पनि स्वागत गर्नेछौँ। हजुर नमस्कार। हजुर
1: नमस्कार सर,
0: तपाईँले कार्यक्रमको नियमहरू सम्बन्धी जानकारी छ?
1: छैन सर।
0: जानकारी छैन भने म तपाईँहरूलाई तपाईँले कार्यक्रम सम्बन्धी जानकारी दिनेछु। तपाईँलाई तपाईँको फोन रिसिभ भइसकेको छ। हामी सुरुवातमा तपाईँलाई इन्ट्री राउन्डको एउटा प्रश्न सोध्नेछौँ। यदि उक्त प्रश्नको तपाईँले सही जवाब दिनुभयो भने मात्र हामी तपाईँलाई कार्यक्रममा अगाडि बढाउनेछौँ, है त?
1: हुन्छ सर, मेरोमा जाउँ।
0: तपाईँलाई इन्ट्री राउन्डको प्रश्न यस प्रकार रहेको छ। कोशी प्रदेशमा कतिवटा जिल्ला रहेका छन्?
1: 14 वटा।
0: तपाईँको जवाफ सही छ या गलत छ हामी चेक गर्छौँ अब।

0: तपाईको जवाब सही रहेको छ। हार्दिक बधाई छ तपाईलाई, तपाईले सही जवाब दिनुभएको छ। र कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ कोइराले लम्कीबाट नवराज बजगाई।
0: हजुर, नवराज के भन्नुभयो?
1: बजगाई।
0: नवराज बजगाई बोल्दै हुनुहुन्छ। स्वागत छ तपाईँलाई नवराजजी, कार्यक्रममा आउनुभएको छ। र हामीसँग चाहिँ अब तपाईँले इन्ट्री राउन्ड पार गरिसकेपछि हामीसँग तिनवटा चरणहरू रहनेछ। तिनवटा चरणबाट हामी तपाईँलाई तिनवटा प्रश्न सोध्नेछौँ। र पहिलो चरणमा भूगोल सम्बन्धी प्रश्नहरू रहेका छन्, दोस्रो चरणमा साहित्य इतिहास सम्बन्धी प्रश्नहरू रहनेछन् भने तेस्रो चरणमा साहित्य सम्बन्धी प्रश्न रहनेछ। भूगोल सम्बन्धी एकदेखि दस नम्बरसम्मका र प्रत्येक चरणमा एकदेखि दस नम्बरसम्मका प्रश्नहरू रहनेछन्। भूगोल सम्बन्धी तपाईँलाई कति नम्बरको प्रश्न राखौँ?
1: मलाई 8 नम्बर राखिदिनुहोस् न।
0: हुन्छ, हामी तपाईँका लागि 8 नम्बरको प्रश्न राख्ने नै छौँ। अन्तरिक्षमा बस्ती बसाउन प्रस्तावित गरिएको सहरको नाम के हो? अन्तरिक्षमा बस्ती बसाउन प्रस्तावित गरिएको सहरको नाम के हो? तपाईँको समय सुरु हुन्छ अब। उहाँ धेरै धेरै धन्यवाद, कार्यक्रममा सहभागिता जनाउनु भयो। उहाँले इन्ट्री राउन्ड पार गर्नुभएको थियो। सायद उहाँको ब्यालेन्स सकियो होला, त्यसैले चाहिँ उहाँ जानुभयो। एकदमै रमाइलो क्विज हुने थियो उहाँसँग, यदि तर बिचैमा सम्पर्क विच्छेद भइसकेको छ। र हामीले उहाँलाई सोधेका थियौँ नम्बर 8 प्रश्न, अन्तरिक्षमा बस्ती बसाउन प्रस्तावित गरिएको सहरको नाम के हो भनेर हामीले तपाईँ उहाँलाई चाहिँ राखेका थियौँ। र यसको सही जवाब चाहिँ ओल्गा रहेको छ। साथीहरू, यो प्रश्नलाई तपाईँले नोट गरेर राख्नुहोला। र आदरणीय श्रोता मित्रहरू, यति बेला तपाईँ रेडियो कृष्णसार एफएम 94 MHz प्रसारण हुने साप्ताहिक कार्यक्रम कृष्णसार क्विज सुन्दै हुनुहुन्छ। कृष्णसार क्विजमा हामी यस्तै खालका विविध प्रश्नहरू लिएर आउनेछौँ, नेपाली साहित्यका, नेपाली भूगोलका र नेपाली इतिहासका प्रश्नहरू लिएर तपाईँहरूसँग गेम खेल्नका लागि हामी आउनेछौँ। तपाईँहरूले सुन्नै दिनुहोला। हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि करिब करिब 12 बजेसम्म म सुरेश बस्नेतको साथमा तपाईँले यो कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। र साथी आउनुभएको थियो, हामीले एकजना साथीसँग मात्र अहिलेसम्म कुरा गर्न सफल भएका छौँ। र तपाईँ पनि फोन गर्न सक्नुहुन्छ, के थाहा आजको कार्यक्रमको विजेता तपाईँ पनि बन्न सक्नुहुनेछ। 081-415-122 लाइनमा तपाईँले फोन गर्नुभयो भने तपाईँसँग हामी गेम खेल्नेछौँ। र तपाईँलाई फेरि म अर्को समसामयिक जानकारी दिन चाहन्छु। हाम्रो बागमती प्रदेशको चाहिँ नवनियुक्त मुख्यमन्त्रीको रूपमा चाहिँ हामी को हुनुभएको छ, एउटा समसामयिक प्रश्न मैले तपाईँहरूलाई जानकारी दिँदैछु। बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्रीका रूपमा चाहिँ इन्द्रबहादुर बानियाजी चाहिँ नवनियुक्त मुख्यमन्त्री हुनुहुन्छ। र यो जानकारी तपाईँलाई मैले दिएको छु। त्यसै गरी आर्थिक सर्वेक्षण 2082-83 यो प्रश्न पनि तपाईँले नोट गर्न सक्नुहुन्छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार हाल कुल गृहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान कति रहेको छ? आर्थिक सर्वेक्षण 2082-83 अनुसार हाल कुल गृहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान कति रहेको छ? र यसको सही जवाब चाहिँ 9.22% रहेको छ। यो प्रश्न पनि तपाईँले नोट गरेर राख्न सक्नुहुनेछ।

र आदरणीय श्रोता मित्रहरू, यति बेला तपाईँ कृष्णसार एफएम 94 मेगाहर्जमा कार्यक्रम कृष्णसार क्विज सुन्दै हुनुहुन्छ। म यस्तै खालका विविध समसामयिक जानकारीहरू तपाईँहरूको माझमा एकैछिनपछि राख्नेछु। अब भने व्यापारिक विश्राममा जाने समय भएको छ। केही बेरको व्यापारिक विश्रामपछि फेरि पनि आउनेछु। तपाईँ रेडियो कृष्णसार एफएम सुन्दै गर्नुहोस्।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: sip on ya.
1: Extreme energy drink.
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
3: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
4: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085149451

0: अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: दाई, धेरै समय देखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: केही बेरको व्यापारिक विश्रामपछि पुनः पनि तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रम कृषिसार क्विजमा। र यति बेला मलाई प्राविधिक कक्षबाट चन्दा दिदीसँगै अर्जुनजीले पनि साथ दिँदै हुनुहुन्छ र कार्यक्रमलाई तपाईँहरूले सुनिदिनु भयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब भने हामी एकदमै अन्त्य अन्त्यतिर आइसकेका छौँ र तपाईँसँग यदि फोन गर्ने फुर्सद छ, मोबाइलमा ब्यालेन्स छ भने 081-415-1122 लाइनमा फोन गर्नुहोला। र अहिलेसम्म हामीले मात्र एकजना साथीसँग मात्रै कुराकानी गर्न पाएका छौँ र उहाँले ब्यालेन्स छैन भन्दै हुनुहुन्थ्यो। सायद उहाँसँग ब्यालेन्स भएको भए हामी अझै पनि रमाइलो क्विज हुने थियो किनभने उहाँले इन्ट्री राउन्ड पार गरिसक्नु भएको थियो र कैलालीबाट नवराजजी आउनुभएको थियो, उहाँसँग मात्रै अहिलेसम्म हामीले कुराकानी गरेका छौँ। र अन्य साथीहरूले पनि फोन डायल गर्नुहोला, हामी सकेसम्म एउटा फोन लिने नै छौँ र आज शनिबारको समय पनि हो। शनिबारको समयमा धेरै साथीहरूसँग फुर्सद पनि हुन्छ र तपाईँहरूको फुर्सदको समयलाई सही सदुपयोग गर्ने एउटा मात्र कार्यक्रम हो कार्यक्रम कृष्णसार क्विज। कार्यक्रम कृष्णसार क्विजलाई यसरी नै तपाईँहरूले यदि आज पहिलोपटक सुन्दै हुनुहुन्छ भने अबदेखि हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि करिब करिब 12 बजेसम्म रेडियो कृष्णसार एफएम 94 MHz तरङ्गबाट पश्चिम नेपालका विभिन्न क्षेत्रहरूमा प्रसारण हुनेछ र तपाईँहरूको बौद्धिक क्षमताको अभिवृद्धि गर्न, सृजनशीलताको विकास गर्न र तपाईँहरूभित्र रहेको सामान्य ज्ञानलाई ताजा राख्ने उद्देश्यका साथ कार्यक्रमलाई रेडियो कृष्णसार एफएमले उत्पादन गरेको हो। र तपाईँ शिक्षक सेवाको तयारी गर्दै हुनुहुन्छ, लोकसेवाको तयारी गर्दै हुनुहुन्छ अथवा कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि तपाईँ आफ्नो पढाइलाई निरन्तरता दिँदै हुनुहुन्छ र तपाईँसँग यदि सामान्य ज्ञानको चाहिँ तपाईँको पाठ्यक्रममा रहेको छ भने तपाईँका लागि यो कार्यक्रम निकै नै महत्त्वपूर्ण रहनेछ। र यति बेला एउटा फोन कल लिन्छौँ होला, हामी उहाँलाई चाहिँ स्वागत गर्न गइरहेका छौँ। नमस्कार हजुर। हेलो हजुर, नमस्कार।
1: नमस्ते
0: हजुर, तपाईँलाई कार्यक्रम सम्बन्धी नियमहरूको जानकारी छ? छ भने तपाईँलाई इन्ट्री राउन्डको प्रश्न यस प्रकार आउँछ, कृपया ध्यान दिएर सुन्नुहोला। अध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ? तपाईँको समय सुरु हुँदैछ अब।
1: अफ्रिका। अफ्रिका।
0: तपाईँको जवाब सही छ या गलत छ हामी चेक गर्छौँ अब। बधाई छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? पारस खनाल बोल्दै हुनुहुन्छ। हामीसँग समय एकदमै कम छ, तपाईँका लागि भूगोल क्षेत्रको प्रश्न कति नम्बरको राखौँ?
1: प्रश्न नम्बर सात
0: तपाईँका लागि यसरी आउँछ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर सात हामी तपाईँका लागि राख्दैछौँ। विश्वको सबैभन्दा अग्लो पठार कुन हो? तपाईँको समय पामेर पठार भन्नुहुन्छ, तपाईँको जवाब सही छ या गलत छ हामी चेक गर्दैछौँ अब। एकदमै सही जवाब दिनुभएको छ। हामी फटाफट तपाईँलाई कार्यक्रमको दोस्रो चरणमा लिएर जानेछौँ। दोस्रो चरणमा साहित्य सम्बन्धी प्रश्नहरू रहेका छन्, तपाईँलाई कति नम्बरको प्रश्न राखौँ? 1-10 नम्बरसम्मका रहेका छन्।
1: 7 नम्बरको
0: प्रश्न तपाईँका लागि यसरी आउँछ, कृपया ध्यान दिएर सुन्नुहोला। जय पृथ्वी बहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशन भएको पहिलो व्याकरण कुन हो? जय पृथ्वी बहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशन भएको पहिलो व्याकरण कुन हो? तपाईँको समय सुरु हुन्छ अब।

केही प्राविधिक समस्याका कारण उहाँको फोन लाइन चाहिँ डिस्कनेक्ट भएको छ। र साथीहरू, यति बेलासम्म अब भने कार्यक्रमबाट हामी बिदा मागेर जानुपर्ने बेला भइसकेको छ र

0: र यति बेलासम्म कार्यक्रम सुनिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब भने हामी कार्यक्रमबाट कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। जाँदा जाँदै आज फोन गर्नुभयो नवराजजी र पारसजीले कैलालीबाट फोन गर्नुभएको छ र पारसजी चाहिँ आजको कार्यक्रमको विजेता हुनुभएको छ र हामीले सोधेका प्रश्नहरूको सही जवाब दिनुभएको छ र पारसजीलाई धेरै धेरै बधाई छ। उहाँ कार्यक्रमको विजेता भन्नुभएको छ र उहाँले चाहिँ कार्यक्रम सकिसकेपछि 081-415-122 फोन गरेर आफ्नो पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ। धेरै धेरै बधाई छ पारसजी र तपाईँले चाहिँ रु 100 बराबरको रिचार्ज कार्ड जित्नुभएको छ र कार्यक्रम सकिसकेपछि तपाईँले हाम्रो स्टुडियोको नम्बर 081-415-122 फोन डायल गर्नुहोला। र अब भने हामी कार्यक्रमबाट छुट्टिएर जानुपर्ने हुन्छ। कार्यक्रमबाट अहिलेसम्म तपाईँहरूले सुनिदिनु भयो, जुन जुन माध्यमबाट जसरी सुन्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट मलाई प्राविधिक कक्षबाट साथ दिनुभयो चन्दा दिदी र अर्जुनजीलाई पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुरेश बस्नेत पनि बिदा हुने अनुमति चाहन्छु। नमस्कार, शुभ दिन।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: कमानको कमानमा चारजना गोताखोर सहितको टोली हिजो त्यसतर्फ गएको थियो. यो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ. ती उपकरणको सहयोगमा आज थप खोजी कार्य हुनेछ. नदीमा खसेको मिनी बसमा रहेका 5 जनाको शनाखत भएको छ. जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो. दुर्घटनामा ज्यान गुमाएका जोखेको सब आफन्तले पनि शनाखत गरिसकेका छन्. जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी श्रवण कुमार विकका अनुसार अरू 4 जनासहित गाडीको खोजी भइरहेको छ. शनाखत भएका 5 जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन. कर्णाली प्रदेश 02001055 नम्बरको मिनी बस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो. बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित देशका 16 जिल्लामा बाढीको जोखिम छ. आज काठमाडौँ, भक्तपुर र ललितपुरसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, सङ्खुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ. आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ. राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ. नारायणगढ बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्री तथा ढलान सडक निर्माण सम्पन्न भएको छ. आयोजनाको पूर्वी खण्ड अन्तर्गत अन्तिम कालोपत्री र ढलान सडकको सम्पूर्ण निर्माण सम्पन्न भएको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो. अब सडक सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी छन्. यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ. एसियाली विकास बैङ्क एडिबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ बुटवल सडक आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ. गैंडाकोटदेखि दाउन्नेसम्म झण्डै 65 किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म झण्डै 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्. सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वैशाखेता विपदजन्य घटनामा 127 जनाको ज्यान गयो, 773 जना घाइते लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला.
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता.
4: सूर्यज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: राजधानी सेवा असार 24 देखि केही दिन बन्द हुने, असार 29 देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी, कर्णालीमा हराइरहेको मिनीबस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष वैशाख यता हिजोसम्म विपदजन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा भएका कुल 2,721 विपदजन्य घटनामा 127 जनाको ज्यान गएको तथा 773 जना घाइते भएको तथ्याङ्क छ। ती विपदजन्य घटनामा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै सर्पदंशका 398 घटनामा 23 जनाले ज्यान गुमाएका छन् भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेर 54 घटनामा 21 जनाको ज्यान गएको छ, 34 जना घाइते भएका छन्। चट्याङ लागेर 19 जनाको ज्यान गएको छ भने 98 जना घाइते भएका छन्। अरू आग लागि, जनावरको आक्रमण, हावाहुरी, बाढी पहिरो लगायतका घटना समावेश रहेको प्राधिकरणले जानकारी दिएको छ। अब विदेशको खबर। नेटोका युरोपेली सदस्य देशहरू र क्यानाडाले युक्रेनलाई व्यापक सहयोगको घोषणा गर्ने भएका छन्। अर्को हप्ता टर्किएको अङ्गारामा हुने गठबन्धनको शिखर सम्मेलनमा उनीहरूले युक्रेनलाई यो वर्ष र आउँदो वर्ष 70 अर्ब युरो अर्थात् 80 अर्ब अमेरिकी डलरका दरले सैन्य सहयोग दिने प्रतिबद्धता जनाउने भएका कूटनीतिज्ञले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणापत्रमा समावेश हुने यो प्रतिबद्धतामा हरेक वर्ष यु ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग रोक्ने घोषणा गर्नुभएको थियो। सन् 2022 सुरु भएको रुस युक्रेन युद्ध अझै रोकिएको छैन। अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनीसहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। अब प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार 11:15 सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान 3:15 पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। त्यस्तै ब्राजिल र नर्वे बीच आइतबार मध्यराति 2:00 खेल हुनेछ। सोमबार बिहान 6:00 मेक्सिको र इङ्ल्यान्डले खेल्नेछन्। सोमबार मध्यराति 1:00 पोर्चुगल र स्पेनले खेल्दा मंगलबार बिहान 6:00 आयोजक अमेरिका र बेल्जियम बीच खेल हुनेछ। त्यस्तै मंगलबार रातको 10:00 अर्जेन्टिना र इजिप्ट तथा मध्यराति 2:00 स्विजरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राहदानी सेवा असार 24 देखि केही दिन बन्द हुने, असार 29 देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी, कर्णालीमा हराइरहेको मिनीबस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो आज काठमाडौँ उपत्यकासहित देशका 16 जिल्लामा बाढीको जोखिम, नारायणगढ बुटवल सडक पूर्वी खण्डमा कालो पत्रे र ढलान सम्पन्न, अब सडक सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी, नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता, अर्को हप्ता टर्किएको अङ्गारामा गठबन्धनको शिखर सम्मेलन हुने, र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा, पहिलो खेलमा आज राति सहआयोजक क्यानाडा र मोरक्कोले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: व्यवसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
1: कृषि क्षेत्र म व्यवसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेशा है मर्यादित बनाए उद्यमशीलता विकास कई के रोजगारी सृजना करी हो कराई।
0: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसाय के नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई।
1: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू करी।
0: सफल उद्यमी बनियो व्यवसाय है निरन्तरता दी आगे बढ़ाई वो बढ़ाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी वो कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
1: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
0: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके।
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363899।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
9: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दाँत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
10: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
9: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
10: फोन नम्बर 081532375।
11: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
12: ओहो, आज दाई नै मजा लागत हो, मजा से दवाई करेना कहटु।
13: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन, पश्चिम नेपालकै अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
12: ए बात त ठिक कैलो, साच्ची कि अस्पतालमा का सुविधा मिलत त?
13: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाउ उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा वो भरखर जन्मल बच्चन के सामान्य से लेके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाए
12: ए ओसिनो कला से उहाँ जाए मन फे ढुक्क हुईना चाहल रह
13: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा सम्पर्क नम्बर 081-535-717 कान्ति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा
14: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
15: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
14: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
15: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
14: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
15: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377
16: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य

0: आज आज म एकदम खुसी छु।
1: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
0: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भोलि नै बाबालाई भनेर जान्छु।
1: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानु।
0: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
1: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
0: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
1: ल ल हुन्छ हुन्छ ल।
2: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
3: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
4: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजे को छ।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: toilet pony, yeah. Extreme energy drink.
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैं आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैं आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।
2: खुल्यो खुल्यो खुल्यो
3: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
2: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
3: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
2: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
3: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98208 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे QR में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे QR नेपाल का अपने QR।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
3: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
7: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
6: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिऊ,
7: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
6: कर तिरौं समयमै, विकास गरौं सँगै।
7: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
6: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा, पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल, सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: लागि छात्रवृत्ति, एजुकेशनल टुर, सीए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
1: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
0: ल सुन, त्यसो भए 98580 40388, 98045 086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
1: ल ल हुन्छ ल।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: निर्माण प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकार र राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी जनस्वास्थ्यमा गम्भीर सङ्कटहरू आउन थालेका भनाई इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गर्ने र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल सुरु हुँदै पहिलो खेलमा आज राति 11:15 क्यानाडा र मोरक्को खेल्ने नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका 100 दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन राजनीतिक नियुक्ति खारेजी कर्मचारी ट्रेड युनियन र सोभियो खारेजी सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन् यसैगरी मन्त्रालय संख्या घटाउने प्रयास सेवा प्रवाह सुधार 100 भन्दा बढी कानून संशोधनको गृह कार्य र कर्मचारी सरुवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा समावेश गरेको छ सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने भनी 100 बुँदे कार्यसूची ल्याएको थियो 100 बुँदामध्ये 20 बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन् जसमा मुख्यतया नीतिगत निर्णय र अध्यादेशहरू पर्दछन् 33 बुँदामा उल्लेख्य प्रगति भए पनि नतिजा आउन भने समय लाग्ने देखिन्छ 31 बुँदामा काम सुरु भए पनि प्रगति आंशिक छ भने बाँकी 16 बुँदामा अहिलेसम्म कुनै प्रगति भएको छैन कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ सरकारले विकल्प बिनै सुकुम्बासी हटाउने व्यवसायलाई प्रमाण बिनै दुःख दिने विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साध्ने महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ हरेक सरकारको पहिलो 100 दिनको अवधिलाई सामान्यतया आलोचना रहित हनीमुन पिरियड भनिन्छ सांसदहरूले देशको समसामयिक अवस्था विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन् राष्ट्रिय सभाको आज बसेको बैठकमा सुन्ने समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सडक समस्या गाडी दुर्घटना मल खरिदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाएका हुन् बैठकमा सांसद दुर्गा गुरुङले बर्खायाम सुरु भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सडक समस्याका बारेमा सदनलाई जानकारी गराउनुभयो बाढी र पहिरो कारण सडक अवरुद्ध हुँदा दैनिक उपभोगी वस्तुको आपूर्ति स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सडक पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्भारका लागि माग गर्नुभयो सांसद नरबहादुर विष्टले सम्भावित बाढी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो मल खरिदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त मिश्रले भारत र नेपालको मूल्य खरिद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्नुभयो र खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभयो आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन् जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ्दै गएको बताउनुभयो सामान्यतया 2.5 किलोभन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामा नै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ यसका साथै बालबालिकामा छाला रोग संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढेको उहाँले चेतावनी दिनुभयो रिजालले गाडीको धुवा औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो विषादीको अत्यधिक प्रयोगले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधले काम नगर्ने जोखिम बढेको चेतावनी दिनुभयो वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढाइरहेको उहाँको भनाइ छ रिजालले नियमित पैदल यात्रा गर्न भस्त्रिका प्राणायाम गर्न ऊर्जाको मितव्ययी प्रयोग गर्न सार्वजनिक गाडीको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड दिनुभयो नेपालका लागि चिनिया राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ बनाउन चार मुद्दे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढाउनुपर्ने बताउनुभयो। राजदूतले सिपिसी विश्वकै ठूलो सत्तारूढ दल रहेको र यसका सत्यखोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: दैनिक रु 197 रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: खबर,
9: हाम्रै शहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
8: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
9: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
8: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: लेख अधिकृत सुभाष चन्द्र अरियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले असार 20 मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढाएको जनाएको छ। विदेशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुवात गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाहको प्राङ्गणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी सञ्चार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह सहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अरू सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोजतबा घाइते हुनुभएको थियो। अहिले मोजतबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 इरानको नेतृत्व गर्नुभएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि सुरु हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम स्वरमा प्रवेश गरेसँगै अन्तिम स्वरको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर सङ्कटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल सुरु हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।

0: রিমিক্স গার্ল নিপা চ্যানেলের এই গানটি কেমন লাগলো কমেন্ট করে জানান। আপনার ফিলিংস জানার জন্য আমি অপেক্ষা করছি। ভিডিওটি ভালো লাগলে সাবস্ক্রাইব করতে ভুলবে না।
1: আয়া কান দুখেরে হইরান বৈরাছ, কি গনে কাহা জানে হলা
2: বৈনি, কিন চিন্তা লিনুহুন্ছ? ব্রিলন্স কান স্বাস্থ্য সামুদায়িক সেবা দুদাউদাই हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
5: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699-64581।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: परी जैसिन बा आरामदायी वो लावा कुछ सहल बा
1: ए होसिन हो कला से चिंता नहीं करो
0: स्टार फर्नीचर ल्यान मता सबको मिलत जे
1: साच्ची वहाँ काका मिलत
0: वहाँ ता स्टाइलिश सोफा आरामदायी बेड आकर्षक डाइनिंग टेबल टीवी रैक ऑफिस फर्नीचर मैट्रिक्स घर बनाइना सबको सामान अक्कै ठाउँमा मिलत
1: ओ डिजाइन अपन चाहल अनुसार फे मिलत
0: काजे नै मिली वहाँ ता अपन चाहल जैसी फर्नीचर फेन बना देहत
1: ए डेलीवरी ओ फिटिंग जे
0: बाके बर्दिया भीतर फ्री होम डेलीवरी ओ फ्री फिटिंग सेवा फेन उपलब्ध बा ए ओसिन हो कॉलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक स्टार फर्नीचर लैंड से शुरू करी शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज संपर्क नंबर 9680073 70 वो 9815067682
2: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिन इंग्लिश मिडियम स्कुल छँदैछ नि
2: हाम्रा विशेषताहरू
3: अनुभवी तथा दक्ष शिक्षक भएको
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड
3: वातानुकूलित कक्षा कोठा
2: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
2: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
3: सनबीम इंग्लिश मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081536422 98580 36422 98580 27994
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
4: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आईबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आईबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आईबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आईबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 9861414 1699
7: Back to back, back to back.
8: In this song,
7: on
8: this
7: stay.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्यज्योति सही प्लान
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: toilet on ya. Extreme energy drink.
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैं आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैं आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
1: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
2: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
3: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: Charlie Pony, Extreme Energy Drink.
1: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
2: बहिनी किन चिन्ता लिनुहुन्छ ब्रिनोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान जम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
5: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085449451
6: खुल्यो
7: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो
6: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
7: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि
6: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी
7: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86 नेपाल अटो पार्ट्स भरोसाको यात्रा
8: हाम्रो नाम घन्किन्छ
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2
10: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
11: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
6: हो र यो अस्पतालमा के सुविधा छन् नि
11: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
11: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
6: सम्पर्क नम्बर 081535717
12: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
13: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
12: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
13: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
12: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
13: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
12: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
13: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: आज म एकदम खुसी छु।
8: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भोलि नै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
8: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98 5 80 40 388, 98 0 45 0 86 26 र 98 5 80 85 0 40 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
8: ल ल हुन्छ हुन्छ ल।
9: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
10: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081 4 14 007 र 98 4 82 63 399।
12: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
13: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
12: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
14: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
15: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म। शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
14: म पार्वती आयुर्वेद क्लिनिक जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगंज सम्पर्क नम्बर 98480 27590 र 081534328
16: हाम्रो गाउँ हाम्रो सहर सफा सडक गुणस्तरीय शिक्षा भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना
17: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारीपूर्वक तिरेको कर
16: समयमै कर तिरौं जिम्मेवार नागरिकको परिचय दिउँ
17: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ
16: कर तिरौं समयमै विकास गरौं सँगै
17: कर हाम्रो दायित्व समृद्धि हाम्रो लक्ष्य
16: आन्तरिक राजस्व कार्यालय नेपालगंज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश
18: यो कृष्णसार एफएम
19: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: लहै बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 98 1995 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: Lipponia. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: खुल्यो
5: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
4: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
5: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
5: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98-125-26-711 र 98-20-18-37-86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
6: हाम्रो नाम घन्किन्छ
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: Toilet Pony, Extreme Energy Drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुले रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
7: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
8: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
8: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
7: सम्पर्क नम्बर 081-535-717।
8: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
9: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
8: हाम्रा विशेषताहरू:
9: अनुभवी तथा दक्ष शिक्षक भएको,
8: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
9: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
8: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
9: वातानुकूलित कक्षा कोठा,
8: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
9: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
8: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
9: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
10: यो कृष्ण सार एफएम। 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्यज्योति सही प्लान,
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा 20 अर्ब बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी।
0: आज पनि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना, बाढीले क्षतिग्रस्त संरचना मर्मतपछि रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोडियो।
1: जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी, प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर सङ्कटहरू आउन थालेका भनाई।
0: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा, कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा कार्यक्रम सुरु।
1: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल सुरु हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन।
3: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
4: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
3: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
4: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
3: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
4: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
3: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
4: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
5: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: सस्मित पोखरेलले उपलब्धि सार्वजनिक गर्नुभएको हो। उपलब्धिको पहिलो बुँदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश छ। मन्त्रालयको संख्या घटाएर 18 कायम गर्दा वार्षिक झण्डै 20 अर्ब रुपियाँ कोषमा बचत हुने अनुमान रहेको पोखरेलले बताउनुभयो। पहुँचवालाहरूले नियम विपरीत प्रयोग गर्दै आएका 672 सरकारी गाडी र मोटरसाइकल जफत गरी राज्यको मातहतमा फिर्ता ल्याएको छ भने 31 अनुत्पादक सरकारी निकायहरू खारेज भएका छन्। राजनीतिक दल, निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन, खारेजी लगायत सुधारात्मक कामबाट सकारात्मक सन्देश गएको सरकारको दावी छ। सरकारले यस अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि कठोर कदम चालेको दावी गरेको छ। उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन आयोग गठन भई 11,000 भन्दा बढी उजुरी र विवरण सङ्कलन भइसकेका छन्। शून्य सहनशीलताको नीति अपनाउँदै सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 जना विरुद्ध 118 अर्बको बिगोमा दावीसहित मुद्दा दायर भएको छ। नागरिकको घर दैलोमा सेवा पुर्याउने अभियान अन्तर्गत हुला कार्यालय मार्फत 75 जिल्लामा नागरिकता र राहदानी घरमै पुर्याउने काम सुरु भएको छ। यातायात कार्यालयहरूबाट कास्की र मोरङमा चालक अनुमति पत्र घर घरमा पुर्याउन थालिएको छ। भूमि व्यवस्था वनतर्फ बर्दियाको बढैया तालका भूमिहीन नागरिकलाई लालपूर्जा वितरण सुरु भएको छ भने सार्वजनिक र सरकारी जग्गाको संरक्षणका लागि लाखौं कित्ता जग्गाको अभिलेख अध्यावधि गरेको सरकारको दावी छ। आम नागरिकका गुनासा तत्काल सम्बोधन गर्न हेलो सरकारलाई स्तरोन्नति गरी 3,770 सरकारी कार्यालयहरूलाई एकीकृत ड्यासबोर्डमा जोडिएको छ, जहाँ प्राप्त गुनासाहरूमध्ये 60% फर्सेट भइसकेका सरकारको दावी छ। प्रशासनिक क्षेत्रमा दलीय ट्रेड युनियनहरू खारेज गरी राजनीतिक तटस्थता कायम गरेको र विश्वविद्यालयका उपकुलपति तथा विभिन्न देशका राजदूत नियुक्तिमा पहिलोपटक खुल्ला प्रतिस्पर्धा र योग्यता प्रणाली लागू गरेको सरकारको दावी छ। 100 दिने उपलब्धिको पूर्ण विवरण उज्यालो अनलाइनमा पढ्न सक्नुहुन्छ।
1: यसैबीच प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेन्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसदमा जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने काङ्ग्रेसको निर्णय छ। काङ्ग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र सरकार शाह नेतृत्व सरकारका 100 दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। बुटवलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो। यस्तै नेकपा एमाले का महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको 100 दिने कार्यकालले देशलाई सही दिशा दिन नसकेको टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले लोकप्रियतावाद र सामाजिक सञ्जालको सहारामा आर्जन गरिएको जनसमर्थन क्षणिक हुने तर्क गर्नुभयो।
0: यसैबीच स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न आज काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कारवाहीबारे मिश्रित प्रतिक्रिया दिएका छन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिकाविहीन बनाएको अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी छ। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। यस्तै राजनीतिक विश्लेषक देवेश शाहले भ्रष्टाचार विरुद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने काम र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय भएको उल्लेख गर्नुभयो। तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उहाँको सुझाव छ।
1: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन मन्त्री सुविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083, भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका छन्। विधेयक स्वीकृत गर्नुअघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले आज दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ।
0: महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवा कर्मचारीहरूको सुविधा बापतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अडियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीहरूको सुविधामध्ये उपदान, सञ्चित विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्नु गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले असार 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढाएको जनाएको छ।
1: बितेका तीन दिन देशका धेरैजसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो 3 घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको थाथली, खोटाङको ऐसलुखर्क, प्युठानको सेउलीवाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसुन सक्रिय रहेको हुँदा कुनै ठाउँमा 81 ठूलो पानी परेर विपज्जन्य घटना हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
11: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
10: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
11: सम्पर्क 97050 11 48 70।
10: सोफा हब नेपालगञ्ज,
11: विश्वासमा नम्बर एक,
10: क्वालिटीमा सबैभन्दा बेस्ट।
0: मन्त्रालय घटाउँदा 20 अर्ब रुपियाँ बचत बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी, सरकारको 100 दिन उपलब्धिमूलक नभएको विपक्षी दल र स्वतन्त्र नागरिकको टिप्पणी, राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गर्यो, आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौँ।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखको चामुण्डा वीरेन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे ताडाबाट कर्णाली नदीमा खसेको मिनीबस र बेपत्ता यात्रुहरूको खोजीका लागि चितुवनको कुरिन्टारबाट विशेष उपकरण सहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखेतिवा तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शब फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाडी र अन्य 4 खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाडीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन।
0: गएको वर्ष असार 24 लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको रसुवागढी जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाका अनुसार 111 मेगावाट क्षमता भए पनि राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिलेलाई 74 मेगावाट मात्र उत्पादन गरिएको छ। नेपाल चीन सीमामा रहेको भोटेकोसी नदीको जलस्रोत उपयोग गरी निर्माण गरेको यो आयोजना नेपालका महत्त्वपूर्ण जलविद्युत आयोजना मध्येको एउटा हो। आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः चालनको अवस्थामा पुगेको रसुवागढी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम जुवाखाले बताउनुभयो। उहाँका अनुसार बाढीका कारण सुरुङभित्र पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणहरूको मर्मत, बालुवा थिग्राउने पोखरीको सफाई तथा अवरोध हटाउने, हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण मर्मत तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेका छन्।

0: जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामा परेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ्दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलोभन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बालबालिकामा छालारोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाडीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधिको काम गर्ने जोखिम बढेको उहाँको चेतावनी छ। वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड दिनुभयो।
1: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई स्वच्छ, सुन्दर र वातावरण मैत्री बनाउने उद्देश्यले उद्योग वाणिज्य सङ्घले ग्रीन एन्ड क्लिन शुक्लाफाँटा अभियान सुरु गरेको छ। मेयर रणबहादुर महराले अभियानको उद्घाटन गर्दै यसमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो। अभियानको पहिलो चरणमा झलारी बजार क्षेत्रमा प्रतिनिधि, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागितामा वृहत सरसफाई कार्यक्रम सञ्चालन भएको छ, जसमा सडक र सार्वजनिक स्थलबाट प्लास्टिक जन्य फोहोर सङ्कलन गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश बहादुर धामीले जानकारी दिनुभयो। अनुसार यसलाई एक दिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन अभियानका रूपमा अघि बढाउने र कलुवापुर लगायत ग्रामीण बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। घर घरमै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो। सङ्घका अनुसार आउँदो दिनमा वृक्षारोपण, विद्यालय स्तरीय सचेतना र व्यवसायलाई वातावरण मैत्री विकल्प अपनाउन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका वडा नम्बर 22 न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रहरीलाई 2,00,000 रुपियाँ जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा गुणस्तर कायम नगरेको पाइएपछि जरिवाना गरिएको हो। अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाइको अवस्था सामान्य पाइए पनि म्याद नागेको फ्रुट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। यस्तै फ्रिजमा भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। विभागले रेस्टुरेन्टका सञ्चालकलाई कमजोरी सुधार गरी 3 दिनभित्र विभागमा प्रमाणसहित उपस्थित हुन निर्देशन दिनुभएको छ।
1: नेपालका लागि चिनिया राजदूत झ्याङ माओ मिङले नेपाल चीन सम्बन्ध सुदृढ बनाउन 4 बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति सी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढाउनु पर्ने बताउनु भएको हो। राजदूतले सिपिसी विश्वकै ठुलो सत्तारूढ दल रहेको र यसका सत्य खोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। साथै सी जिनपिङ विचारधाराका सिद्धान्तमध्ये पार्टी नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड दिनुभयो। सन् 2022 मात्रै भ्रष्टाचार विरुद्ध 10,00,000 भन्दा बढी मुद्दामा झन्डै 9,83,000 व्यक्तिले कारवाही गरेको उहाँले बताउनुभयो। उहाँले चीन नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल दर्पणमा रङ्गदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: Mania.
1: Extreme energy drink.
2: हमार घर त मजाबा मनी
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिज्मलाई अमेरिकाका लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ्दै गएको दावी गर्नुभयो। कम्युनिज्म अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमणभन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिस्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोऱ्याउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई विश्वयुद्ध जितेको बताउँदै उहाँले शीतयुद्ध पछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कडा प्रहार गरिएको उहाँको भनाइ छ। ट्रम्पले अमेरिकाको 250 वार्षिक उत्सवमा उल्लेख्य प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभयो।
3: अमेरिका र इजरायलको आक्रमणमा मारिएको 4 महिनाभन्दा बढी समयपछि इरानले आफ्ना पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीप्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रम सुरु गरेको छ। खामेनीको शव अहिले तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसहदमा खामेनीको अन्तिम संस्कार हुँदैछ। 6 दिन चल्ने समारोहमा गरी 1.2 करोडदेखि 2 करोडसम्म मानिसहरू उपस्थित हुने इरानी सरकारले अनुमान गरेको छ। इरान र अमेरिका बीच द्वन्द्व रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछिको युद्ध विरामका बेला अन्तिम संस्कारका कार्यक्रम सुरु भएका हुन्। विशाल धार्मिक परिसरमा सबपेटिका राखेपछि श्रद्धाञ्जली व्यक्त गर्न उपस्थित हुनेहरूमा इरानका राष्ट्रपति मसुद पेजिस्क्यान पनि हुनुहुन्थ्यो। यस्तै समारोहमा अमेरिका र इरान बीच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव र अफगान तालिबानका विदेश मन्त्री अमीर खान लगायत 100 भन्दा बढी देशका प्रतिनिधिहरू पुग्नु भएको छ। 6 दिनसम्म चल्ने समारोहको एउटा हिस्साको रूपमा आज तेहरानमा आधिकारिक अन्तिम संस्कार समारोह भइरहेको हो। फेब्रुअरीमा भएको आक्रमणमा मारिएका खामेनीको परिवारका सदस्यहरूको अवशेषसँगै खामेनीको शव पनि 3 दिनसम्म ग्रान्ड मोसलामा राखिनेछ। खामेनी मारिएपछि मध्य पूर्वमा युद्ध सर्केको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि सुरु हुँदैछन्। पहिलो खेलमा आज राति 10:45 सह आयोजक क्यानाडा र मोरोक्को खेल्नेछन्। यस्तै भोलि बिहान 2:45 प्याराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनीसहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केभ भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्।
3: खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्गदर्पणको पालो।
4: आजको रङ्गदर्पण फिफा विश्वकपसँग जोडिएका सङ्गीतमा केन्द्रित छ। फुटबल विश्वकप जति खेलको उत्सव हो त्यतिकै सङ्गीतको पनि महोत्सव बन्ने गरेको छ। हरेक 4 वर्षमा फिफाले आधिकारिक गीत र धुन जारी गर्ने चलन विशेष गरी सन् 1990 सुरु भएको पाइन्छ। यद्यपि विश्वकपसँग जोडिएका गीतहरूको इतिहास पनि 1962 नै सुरु भएको हो। त्यति बेला चिलेका ब्यान्ड लस ऱ्याम्बर्सले आफ्नै देशमा भएको विश्वकपको उत्साहमा एल रकडेल मुन्डियाल गीत सार्वजनिक गरेका थिए। यो सङ्गीत दक्षिण अमेरिकामा तत्काल लोकप्रिय बन्यो र चिली सङ्गीत इतिहासकै सर्वाधिक बिक्री हुने रेकर्डमध्ये एक बन्यो, जसले फिफालाई पछि खेल र सङ्गीत जोड्ने विचार दिएको मानिन्छ। त्यसपछि 1990 इटाली विश्वकपमा फिफाले पहिलो पटक औपचारिक गीतको मान्यता दियो। उनी यस्ताते इटालियाना भन्ने गीत फिफाद्वारा मान्यता पाउने पहिलो गीत बन्यो।

त्यसपछि विश्वकप गीतको यात्रामा ऐतिहासिक मोड आयो। 1998 जब रिकी मार्टिनले कप अफ लाइफ गाए, यो गीतले ल्याटिन पप प्रदर्शनका लागि ग्र्यामी पुरस्कार पनि जित्यो। त्यही गीतले पछिका धेरै विश्वकप गीतको आधार तयार गरेको मानिन्छ। त्यसपछि सन् 2010 दक्षिण अफ्रिका विश्वकपमा साकिराको वाक्का वाक्का दिस टाइम फर अफ्रिकाले सङ्गीत र खेलको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो र आजसम्म स्टेडियमहरूमा गुन्जिरहन्छ।

0: त्यसपछि पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइतेको 2014 विश्वकपको वी आर वन आले आले, 2018 निकी जाम र बिल स्मिथको लिभ इट अप र कतार विश्वकप 2022 नन्दु मिनाज र बिटिएसका जङ्कुक सहितका अन्तर्राष्ट्रिय स्टारहरूको सहभागिता मार्फत विश्वकप सङ्गीत विश्वव्यापी सांस्कृतिक मिश्रणको प्रतीक बन्दै गयो। अहिले चलिरहेको 2026 विश्वकप संस्करणको आधिकारिक गीत साकिरा र बर्ना बोयको दाई दाई हो, जुन 14 मे 2026 सार्वजनिक भयो। यसका साथै साकिरा फिफा इतिहासमा दुईपटक आधिकारिक विश्वकप गीतको मुख्य स्वरकार रूपमा उपस्थित हुने एक्लो कलाकार बनेकी छन्। यसबाहेक डिएनए शीर्षकको आधिकारिक एन्थम पनि जारी भएको छ। अन्तर्राष्ट्रिय तहमा जस्तै नेपालमा पनि विश्वकप झल्काउने सङ्गीत सबैमाझ पुगेको छ। चोक चोकमा फुटबलको चर्चा, सामाजिक सञ्जालमा समर्थकहरू बीचको बहस र घर घरमा आफ्ना प्रिय टोलीका पक्षमा हुने अनुमान र अपेक्षाले नेपालमा पनि विश्वकपको उत्साह चुलिँदै गएको देखिन्छ। यसरी हेर्दा विश्वकपमा सङ्गीतले खेलको उत्साह बढाउँछ। भाषा, संस्कृति र भूगोलको सिमानाभन्दा माथि उठेर लाखौँ करोडौँ मानिसलाई एउटै लयमा जोड्छ। चिल्लीको सडक गीतदेखि साकिराको विश्वव्यापी वाकावाका हुँदै आजको दाई दाईसम्मको यात्रा र काठमाडौँका गल्ली गल्लीमा गुन्जने उही उत्साहले यही तथ्यलाई पुष्टि गर्छ। फुटबल जहाँ हुन्छ, सङ्गीत पनि त्यही पुग्छ।
1: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा 20 अर्ब बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी।
1: आज पनि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना, बाढीले क्षतिग्रस्त संरचना मर्मत, बाढीबाट क्षतिग्रस्त संरचना मर्मतपछि रसुवागढ जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडियो।
0: जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी, प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर सङ्कटहरू आउन थालेका भनाई।
1: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी, इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोकका कार्यक्रम शुरू।
0: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11 बजे क्यानाडा र मोरोक्को खेल्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: त्यहाँ शीघ्र देखा कि तैँले यहाँभन्दा लामो लुगा पाइनस्। ए दबाउमा कहाँ कहाँ पुगे केही लागिरहेछ।
1: डिस्को
2: नै जानुलाई
3: छोरी मात्रै नपाउन पुरा बुझै छोटा कपडा लाएर घरमा आउन जोगाउँदै गयो।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: 5,000 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: आयो
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: मे आई कम इन सर
5: आउ आउ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
4: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी
5: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
4: चलाइन सर
5: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
6: सर मरेको सर्प भेटियो भने के गर्ने त
5: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
7: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय, के गर्ने होला अब। सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662451।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98614169।
11: ई रिक्सा चालक लोगनमा यहाँ नेपालगञ्ज उपमहानगरपालिकाकै अनुरोध, मिति 2083 जेठ 12।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
2: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हौ।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोडको नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका र आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सय दिनमा सुशासन सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
2: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 कार्यसूची 80% भन्दा बढी प्रगतिमा छन् भने 13 कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
3: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
2: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनीतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 2082-83 सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा लालपूर्जा वितरण सुरु गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडैयाताल नगरपालिकाका 29 परिवारले लालपूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन दलित र अव्यवस्थित बसोबासीका 12,00,000 भन्दा बढी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढाएको जनाएको छ। साथै काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने 100 कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली काङ्ग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्त्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
4: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
2: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका 1-2 स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
5: बागमती गण्डकी प्रदेशको पहाडी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको उप तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशको पनि पहाडी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 20-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ, आइसकेपछि ठाउँहरूमा चाहिँ पानी परिरहने ए मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
2: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतरी, बझाङ, अछाम, दैलेख, झाझाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवा सभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सिआइएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
6: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका र आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाडको क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्यत्र देशको अन्य भूभागमा त्यति ठुलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढी बढिरहेको छ। त्यो बाहेक अन्यत्र जोखिमभन्दा माथि कति पनि बाढी छैन।
2: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तहभन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड नागरिकसँग प्रत्यक्ष सरोकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 संशोधन र 22 नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीय नियता पुनर्स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालले दूध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ्दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएसनको माग रहेको समेत उहाँले सिआइएनसँग बताउनुभयो।
7: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत नै महँगो छ होइन, अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो थप महँगो हुने भयो र हाम्रो स्वदेशी खपतभन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे, अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि सुरु हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे फारोगे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, फारोगे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
1: सन्तोष गन्धर्व। सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
8: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
1: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव रिपोर्टसँगै अभिनयमा नाम दाम र सम्भावना शनिवार विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत नगर प्रहरी जवान मोबाइल नम्बर 9822589283।
2: अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
3: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुद्धे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
4: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्टलाइज फ्यामिलीहरूको लागि चाहिँ त्यो न्यायचित छैन भन्ने लागेको छ।
3: यही बीचमा मध्यपूर्वको द्वन्द्वका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिन्डर पुग्न सकेका छैनन्। आधा सिलिन्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाउ महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
5: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खादीको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खादीको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खादीको युद्धमा चाहिँ युद्धसँग सरोकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजा तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य चाहिँ तपाईँको 1 क्रेडिटकै चाहिँ 6-7 सय पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेन्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढाएको शाह नेतृत्वको सरकारले यसबीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बढ़ा टुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ:
6: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ, मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ, जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। त यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
3: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाटै सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ्दो आकर्षण,
7: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
2: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक
2: निस्केन नाम ननिस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थेँ के, अगाडि गएर उद्घोषक बन्न कोसिस गर्ने गर्थेँ। त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो। ओहो, त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिस्क मोलेर काम गरेको थिएँ मैले। अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के अधिकारीसँग दिदीसँग उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर छ गरिदेऊ न भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो। अनि त्यसरी नै मेरो कलाकारता क्षेत्र चाहिँ भयो। अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या, कति दुःख त हुन्छ नि, के हुन्छ कस्तो हुन्छ के सहनुपर्छ भन्ने त कति हुन्छ कति हुन्छ।
3: तपाईँको पहिलो अनुभव सुनौ न, जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन, कस्तो भएको थियो तपाईँलाई चाहिँ?
2: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन, अन्तर्वार्ता नै लिएँ मैले। त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन, ठिकै भएको थियो। एकजना दाई हुनुहुन्थ्यो, अर्को आमा अहिले हामीले कुरा गरिरहेको छौँ नि त्यस्तै टाइपको भइरहेको थियो, सिकाइराख्नु भएको थियो दाईले। अनि त्यसपछि त्यति गाह्रो भएको थिएन। जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि, भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ, क्यामेरा कता फर्केको छ होइन, क्यामेरालाई कुन लुक दिने होइन, कसरी दिने, क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर। त्यो साइड क्यारेक्टर हुँदाखेरि त त्यति अप्ठ्यारो भएन, म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मैले कति रोको छु भावरे मेरो लागि यो रहेनछ भन्ने यसमा भएको थिएँ म त्यतिखेर।
3: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि?
2: रेलकै बाटो हो।
3: रेलको बाटो, हजुर। के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरे भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
2: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन। त्यहाँ बिरामी पऱ्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ। त्यही रमाइलो छ उहाँहरूको लागि। त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको हो।
3: नेपाली समाजमा कस्तो छ भने एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन, अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने, यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन। यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि?
2: मैले धेरै नै सुन्थेँ होइन, कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले जहाँसम्म लाग्छ मलाई। मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि, छोरी त्यो ठाउँमा जानु हुँदैन, के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ हो होइन, त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो। मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने बोल्ने टाइपको भएको भएर मैले चाहिँ, तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ, अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई, कसले पठाउँछ केही गर भनेर कसले पठाउँछ, छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको हो काठमाडौँ।
1: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। भोलि असार 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 8 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: सापनका कटाई से भइसकेन मानवीय एवं शारीरिक क्षति विरुद्ध आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
9: नमस्कार, सर्पदंश से भइसकेन मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगेना उद्देश्य लेकर अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा आफ्नो स्वागत बा। म पुष्पा।
10: म एकराज। आज कार्यक्रमको चौथा पैठार। आज हाम्रो सर्वदंशसे बचकला काम गर्बे र राटिक समयमा का कसिन सावधानी अप्नाइ पठाकना विषयमा संवाद गर्ने बाटी।
9: विशेष गरी ख राटिक समयमा भइसकना सर्पदंशन जोखिम ओ बाचकला अप्नाइ पर्न सावधानी विषयमा हमन सर्पदंश विज्ञ डाक्टर केएन पौडेल जानकारी दिने बाट।
11: सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ अध्ययारो पर्नु भन्दा पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ।
10: सँगसँगै सर्वदंशसे बचकलाग राटख ओ कामकोना समयमा अप्नाइपर्न सावधानी विषयमा जानकारी दिन बिन्दु हो होम कुमार भट्टको एक चौथा पैठार फेरि शून्य बाटी।
12: ओ वर्षेट अनाज भण्डारण गर्न कठा, ओ काठी धन्दा ठाउँ, ओ बिलामा साम बैठल रह सेठ, हाम्रो होसियार रह पर्था, ओ जुट्टा लुगा घन्ना स्याके मजासी जाँच गर पर्था,
9: निचलाख डुरहे रलसिए सर्प हमन निडस्ट, बेन सर्प हमन से डरैठ। यदि हमरा जानख निजानख सापन चरैली अथवा जिस्किली कलश्यभर प्रतिरक्षक स्वरूप आपन बचाउ करकलाख सर्प हमन डसुया होइट। मुकुरा आहार खोजीमा बाहिर निस्कल ब्यालमा घाँस काटबेर, ख्यालबेर, न्याङ्गबेर छुगैलन कलशे मनै आक्रमण कर लगलक समझक प्रतिरक्षा गर्ना क्रममा साँप डस्न गर्छ।
10: वाकर अलावा साँप हमन क्षति पुगे कि का कना समझ हाम्रो सापन डेक्टिकी मार सहर्थी ओसी करबेर फेर साँप हमन डस्न गर्छ। आफन गाउँठाउँ समुदायमा पाजेना सापनको विषयमा हमन जानकारी फी पठा। ऊ साँप कसिन कसिन ठाउँमा बैठ, कुन कुन ब्यालोमा बाहिर निस्कठ, कुन छ्याकमा झुर सक्रिय रह कना विषयमा थाहा पहिले रह पर्था। हाम्रो हाम्रा घर आन्दर पान्दर रहल साँप आकर्षित हुन ठाउँ व्यवस्थापन समयमा जो कर पर्था।
9: साँप नुकर्णा हुला पर्से आपन घर हो खेल मैदानका आन्जर पान्जर सड्ड सफा बनाइल रह पर्था। छपास पठा हिला ओ पटकोही खुरा हटाइ पर्था कलसे काठी पैरा ओ सुखल घाँसक सही व्यवस्थापन गर पर्था। रुखवा अथवा भुइँमा रहल फुवाङ अथवा बिलमा जथाभावी हाँट गुवास निहुइ।
10: राटिक समयमा कामकोना डाँडामा हाम्रो कसिन कसिन सावधानी अप्नाइ पर्था आफ्नो कुछ कसेकी सापनको जोखिम रहल ठाउँमा काम गर जिनासी आग कहाँ गर पठा।
9: एकराजी, आफ्नो जिज्ञासक जवाब दिनासी आग हाम्रो श्रोता सहभागीनक प्रतिक्रिया सुनिन। उहाँक र आफ्नै लग सावधानी ओ महिना ठाँ हुइलक बाटक टालमेल कत्रा मिल्ठा उफे हेर्वी। हाम्रो कुछ श्रोता सहभागिन रातिक समयमा वो काम करना ब्यालामा सर्पदंश से बच अप्न कसिन सावधानी अप्ने नाकर ठिक वो का कर कैख पुछल बाटी
13: मुहार नाउँ राजु चौधरी हो बाह्र बर्दिया डस मेरैया पराइटा इप्टर रहल ठाउँमा साँप रठका हुँ मैनके बैठना जुर ठाउँ के ऊ आजकालिक इट्टा नि आजकल जुर रह मुसेनके बिलमा डसै घरके देवाल वाल जोड्लक चिरारमा अस्ट अस्ट ठाउँमा नै साँप रठा आ भाँठामा लाइट लेके निक्र परल कहुँ लट्ठी अट्ठी लेके निक्र साँप डबरी मना भ्याँ ठोगी लकलसे अब ढपाइ परल मै ढपाइ लसे टमाटर काट्दै रही नि सुरहम त दबाई वाई छिटो परल कहुँ अलि घर आँगन सब सर सफाइ गर परल झोलो लगाके सुत्ना न्याङ्ग घुमा गएर आजकालिक दिनमा त बुरजुट्टा रहलसे एकदम मजा
14: धनीराम थारू हो बाँसेगरी हो भित्र ही रहे नै बिलै मटो रहे अब पानी पर तब निकलथ्यौँ कुरे बाहर कटकौरा मार रखे टोहर सैला हो गई पानी पर तब निकलथ्यौँ कुरे नै यहाँ रहल बाहर मोबाइल बाबा यहाँ मोबाइल बार के निकलबो
15: मुनु मिहिलाल हो जगतपुर बरियाटाल गाँव पलका पत्थरम रठे ईटम रठे सब दर्जा आगे तरजा बरबटम पाछे से निकलो के साफ करे के टूट जेबो तो अरे लट्ठी लेके कठो निकले पड़ल कहूँ ले से काट दे
16: मोर नाम रामू थारू हो मटेरिया गांव हो मोर वारा नंबर चार परस बठुआ बाँसगढ़ी नगर पालिका साँप खासे ई जस्ते कि हमरे कच्चे ईंटक देवाल उठेबो उ चौर में रहें जब उ चौर में रही तो अब पानी बरसी तो उ एकदम फाँफ मारी फाँफ मारी तो वो चौर से बाहर निकले लगते हैं बाहर निकल रही तो कबो द्वारी मन नामल दिभेटा जीवो कबो बिस्तरक खटिया तरफ रखें नहीं मैं तो हेरो चप्पल लगा के नहीं करता हूँ ताज लहले नहीं करता हूँ लट्ठी उट्ठी नहीं लहले रखू मैं हेरो जल्दी वट्टा मैं बाहर भी नहीं करता हूँ बाहर करता हूँ तो बिना टर्च लहले तो मैं नहीं निकलता हूँ बाहर बस एक लाख तो हमरे अस्पताल जेबो कहूँ खटिया में सुटना भूइम नहीं सुटना झूल के भीतर बसना
10: हमरा भकर सुन ली सर्पदंश से बच रातिक समय में वो काम करना बेला में अपने लग सावधानी विषय में श्रोता सहभागिन का विचार उहाँ मध्ये कुछ मने रातिक समयमा अजरात दिया अर्थात् टर्चलाइट प्रयोग गर्ना करलक आप कहि त पुष्पाजी उहाँ र अपने सावधानी पर्याप्त बाट
9: एकराजी सर्पदंश से बच्न उपाय विषयमा समुदाय रस रस सचेत हुइटिबा कनाबाट उदाहरणको रूपमा आजुक श्रोता सहभागिनका विचार हन लिएल बाटुमै रातिक समयमा घर बाहर निस्कबेर नम्मा लठिक प्रयोग कैख जमिनमा ठ्वाक ठ्वाक बजैटी न्याङ्ग पर्था यहीले आन्जर पान्जर लग साँप भगैना मद्दत गर्था रातिक समयमा अजरार बत्ती अर्थात् टर्च लाइटको प्रयोग सड्ड गर पर्था असी कर्लसे आपन आन्जर पान्जर लग डुरसे ड्याख सेक्जिठा
10: पुष्पाजी मै फेरि कुछ कहुँ नै विषयमा साँप रहेसेकना ठाउँमा जाइ पर्लसे ठिउनसम्म पुग्न ठुल जुत्ता रबरको बुट ओ ग्वारा छोप्ना बोक्ला लुगा लगाइ पर्था खाटामा केही सुट्न गर पर्था सुटेबेर झुल लगाएका सुट्न भनी बैठाइ पर्था सम्भव होइसम्म घरक झ्याल द्वारीमा जाली लगाइ पठा हो लड्का पर्कन साँप रहसिक्न ठाउँ विषयमा जानकारी दिएन वो होसियार रह सिकाइ पठा
9: अपना ठिक्क लिएक राजी हाम्रो खेतवा डिहो मन काठी पट्या लगायतका काम गर बन्नुमा जाइ बेरफे नम्मा लठिक प्रयोग कैख भुइँमा ठ्वाक ठ्वाक बजैटी न्याङ्ग पर्था कैली साँप घाँस स काइल रना हुइला पर्से घाँस कट्ना ब्यालामा अमिन ठ्युर होसियार हुइ पर्था
10: रातिक समयमा काम गर्न बेला भइसक्न सर्वदंशक जोखिम वो बचकलाक अप्नाइपर्ना सावधानी विषयमा जानकारी दिए आज मनसे विभागीय प्रमुख कर्णाली प्रदेश सुर्खेतमा कार्यरत सर्वदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलबाट
17: केएन पौडेल म सिनियर कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुखको रूपमा कर्णाली प्रदेशमा सुर्खेतमा कार्यरत छु
18: सुर्खेतमा सर्पदंशका कठ्याक समस्या बा अथवा कर्णाली प्रदेशमा
19: कर्णाली प्रदेशमा सर्पदंश बडा समस्याको रूपमा रहल भयो विषाहा साँपनको मात्रा कम हुँदै छिफे बिस निहुलक साँपनको संख्या ढिउर रहल भयो सिजनको बेलामा दिनमा तिन चार पाँच जनासम्म बेरमिन हेटिरहेको विषाहा कमबाट विषाहा हाम्रो दुई मिरिकबाट ढिउर जसिन मनिन ठाउँबाट जुन हाम्रो नर्भमा असर गर्न प्यारालाइसिस गरिन विषाहा साँप हो अरू चाहिँ रकटमा खराबी देखिन विषाहा साँपबाट हाम्रोमा चाहिँ रकटमा खराबी देखिन विषाहा साँप ढ्युरबाट बिरामिनको रकट निजम्न पाटी होइन रकट बहटिरहन समस्या ढ्युर जसिन भा कलसे जुन प्यारालाइसिस गरिन सर्पदंश वटा ढ्युर निरलक अवस्था
18: भयो प्रश्न जौन खेतवा डेहुवामा काम गर्नमा नै अथवा कही बाहेक काम गर्नमा नै सर्पदंशका शिकार धेर बिना गर्छ पोस्टक रातका बाहेर रहल ब्याला शिकार बिना कर्थ बाहेर रातका न्यागबेर नै टेकपट यी बाहेक काम करबेर का कसिन होसियारी सावधानी अप्नाइ परि
11: बाहिर काम गर्दाखेरि चाहिँ
19: बाहिर काम गर्न त आफ्नो क्षेत्रमा साँप ढ्युरबाट सर्पदंशक समस्या ढ्युर बाकलसे स्याकलसम्म बाहिर गर्न काम दिन रति घरिमा अथवा कही अजरारमा करल मजा होइ आफ्नो काम देखपर्ने बेलामा करल मजा होइ एक नम्बरमा दुई नम्बरमा सर्पदंश ढ्युर हिँड्न ठाउँमा बुट जुत्ता लगाइ पठा का गर कि सर्पदंश ढ्युर गुवारमा जो होइठा हाम्रा दाडु भैया दिदी बहिनी हुँक्र काममा जाइबेर नङ्ट गुवारा जिन या चप्पल के लगाएको जिना कठ असिन बेला सर्पदंश ढ्युर हिँड कठा उहो वर्षे बुट जुत्ता लगिन होकलसे सर्पदंश कुछ न कुछ मात्रामा कम होजिठा औरबाट हाम्रो गर्मी बेलामा मच्छरनसे बचकला जुन झुल लगेन कर्थी ओसीको फेर सर्पदंशमसे बचसिजी था गर्मी हुल कैखन बाहिर सुट्न छतमा सुट्न बारदलीमा सुटलकमा झुल लगेलसे कुछ हटसम सापनक कटाइन कम करसिजी था झुल लगेन बुट लगेन नम्मा लुगा घल्न ऊ काटडाल कलसे सामान्य ज्ञान सबको झन हुल कलसे बस्न सजिलो हुन्छ अब सबको झन सहज हुन्छ
11: सजिलो हुन्छ र सबैलाई सहज नै हुन्छ
18: आदि सर्पदंशकलाग भेरी क्षेत्र अथवा बाँके बर्दिया सुर्खेत दाङफेक सर्पदंशकलाग आक्रान्त क्षेत्र हो हाम्रो सर्पदंशकलाग और अप्नाइ पर्न सावधानी का हो
11: अब हामीले अप्नाउनु पर्ने अरु सावधानी
19: हाम्रो अप्नाइ पर्न और सावधानिक विषयमा मै ई एफएम जे सुन्ती भाटी उहाँको मै का कह चाटु कलसे सबसे पहिला त सापनक कटाइमसे जोगनाजो बराबर हुन् दोस्रो सर्पदंश हो गेल कलसे का गर्न सर्पदंश हो गेल कलसे चाहिँ विशाल साम डोमिनिया कार्डन कलसे एक घन्टामा अस्पताल पुग्साको पर्ना मिरिक अध्ययन देखिलबा ऊ एक घन्टा हान हाम्रो पोइजन साइन पिरियड कैखन कलबाटी उहो वर्षे सफ कटलसे कर्ना जोन हाम्रो पुरान चरण बा उहीले करबेर एक घन्टा बिजिना हो कि कना डट रास पलबा जस्तो डौरीले बाँध्न पर्था लुगाले बाँध्न पर्था कैका डौरी खोज्न लुगा खोज्न यी हो उहो कैखन हाम्रो ढ्युर समय बिताइ निभित उहो वर्षे आफ्नो घरमा जोन सवारी साधन बा अथवा आफ्नो घरमा नै हो कलसी लघ्घजन सवारी साधन मिल्ठा मोटरसाइकल काकरण भए सबसे पहिला लघ्घक सर्पदंश उपचार केन्द्रमा लैजिना सप काटारण कलसी नियक्टा ख सासा बाहनको स्याकलसम सर्पदंश उपचार केन्द्र जहाँ स्वास्थ्य कर्मीहरूकोबाट उहाँ स्याकलसम कसैको झट्ट पुग सिक्न कना सोच विचार कै ख एक घन्टाभित्र पुग सिक्लसे सबसे मजा हुन्छ ओ यी बिचमा बहन्न पत्तीले चिर्न बिख निकर्न असिन काम कै ख समय बर्बाद निकरकला मै सबको झन्से अर्जी गरटु यहीले समयकै बर्बाद भिठा ऊ समयमा बेन आफ्नो सबसे लगभग जौन सवारी साधन वा उहीले स्वास्थ्य संस्थामा पुग्न शिवजी ठाकरसित सर्पदंश उपचार केन्द्र जो गेल मजा उहाँको सापनको विवाह गर्ती रह उहाँ जहिले चाहिँ सपनको बिख काटिएन उपचार मजा हुठा निषेक गेल कलसे फे मजा स्वास्थ्य संस्थामा जाइक लाग्नु
11: सकिएन भने पनि राम्रो चिकित्सा भएको ठाउँमा जाने सल्लाह
18: गुरुवा वैदवा छारफुक कलक फे सुन्जिठा ओसिन चलन फेबा असिन ओक्रकलाक अप्नक सल्लाहका बा
11: हजुर हजुर अब यस्तो समय अघि पनि भनिहाले हाम्रो धेरै जसो सर्प विषालु सर्पको
19: हजुर हजुर मै त फेरि कहिलेर्नु कि ढ्युर जसिन सपनको कटाई विषाह निरह ऊ वर्षे ढ्युर हाम्रो दाडो भैया दिदी बाम्बु र भ्रम पर्थ हेरी मै झारफुकै चोखिनु महिना बिस नि लागल गुरु ठेजाको चोखिनु कहि कठ जस्तो दसजना गैला कलसी उहाँको ठिक त हुइठ काकर कलसी उहाँको विशास कटल नि रहेछ जस्तो हाम्रो अस्पतालमा अहिले बेरामेन थिए बिस निरलक सप कटलक बेरामेन त बिना बिरा कहिले घर जाइछ अस्पतालमा अहिले बिस निलागल बेरामेन थिए हाम्रो झारफुक कहि ठिक पर्ली कहि कहस उहाँको भरम रह दस मध्ये दुई तिन ठोकेल विशार रह ऊ वर्षे सप कटलक मनिया झारफुकै कठी खुइल फल्ना मनिया फेरि झारफुकै कठी खुइल मै फेरि झारफुक गराउँ कै समय बर्बाद गरौँ झट्ट से झट्ट अस्पतालमा ल्याउन मै सल्लाह दिएँ
11: लगभग असम्भव हुँदैन त्यही भएर हामी चाहिँ सकेसम्म धामी जागिरीमा नगइकन स्वास्थ्य संस्थामै जाने सल्लाह दिन्छौँ
9: राति समय हो काम गर्न बिहानमा भइसक्न सर्पदंशक जोखिम हो बाचकलाग अप्नाइ पर्न सावधानी विषयमा हमन बुझा डेलकमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलप्रति आभारी बाटी
20: दाई नाच बा कहाँ जाइ लाग्लो त
9: पेसाब लाग्टा चर्पी जाइटु का
20: ए रुको नाट
12: ओसिन हो कला छे मई टर्च लाइट लट्ठी डेटु लेख जाव
20: काचे चुनु लट्ठी व टर्च लाइट
12: काकर भई दाई राटिक बेला बाहेनिक पर्लसे वा टॉयलेट जाई पर्लसे जहिया फे टर्च लाइट बारख को लम्बा लट्ठी लेख के जाई पर्था काकर की बर्खा छ्याक्बा साँप रहस्य ठ टर्च क अजराले सापन ड्या खसेक जैठा वो लट्ठी ठ्याक ठ्याक आव सुनख साँप भक्ठका
20: हो कत्रा मजा सल्लाह डेली मार छोटकी छाई
12: दाई हमन्ना स्कूलिक मैडम सर मुख साँप नुक सिर्ना ठाउँ छ न्याङ पर्लसे वो काम कर पर्लसे जहिया फेठ होसियार भी पर्था गई सिखैल बाटका आम छेटवा दिभा झपास अथवा ध्यान घास रलक ठाउँमा न्याङ पर्लसे लम्मा लट्ठी देख ठ्याक ठ्याक बजेटी न्याङ पर्था गई कल बाट
18: साँप बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ यी मौसममा आपन बस्यारामा पानी पैठना फिला कोर्से सुक्खा ठाउँका खोजीमा हुक्रा बाहिर निस्कठ
21: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रम फे साँप मानव बस्ती लग्घ आइसक्छ
20: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाएक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिहेसेक जैठा
22: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
10: आज हमरा सर्पदंश से बचकला काम करबे वो राटिक समय में काकसिन सावधानी अपनाए पठा कना विषय में संवाद करती बाटी अवश्य हम श्रोता सहभागिन का विचार वो सर्पदंश संबंधी विज्ञ डाक्टर से कलक बातचीत सुन ली
23: अठारह बेला भर बिंदु होम कुमार का बटकोहिक चौथा पैढार सुन्ना बेला फिल्वा सर्पदंश संबंधी जनचेतना फैलना अभियान में सक्रिय बिंदु होम कुमार आगक भाग में हमन सर्पदंशक बेरमेहन शांत बनैला रह पर्ना हो बेरमेहन कुछुफे खुवाई निविट कना बाट सिखैल रह वर्षे साँपक डसलाक ठाउँ स्थिर बनैल रहलकसँग बेरमेक डेहीमा रहल टम्म कस्कैलक लुगा पेटी मुन्ड्री खरी खोल्ख फाँफर बनाइपर्ना बाट्री खरी खोल्ख फाँफर बनाइपर्ना बाट फे ठाँप

0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आम्मैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट, सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
10: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
10: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि। फोन नम्बर 081-530-398।
11: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
12: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
11: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
12: सम्पर्क 97051148470।
11: सोफा हब नेपालगञ्ज,
12: विश्वासमा नम्बर 1,
11: क्वालिटीमा सबैभन्दा बेस्ट।
13: यो कृष्णसार एफएम
14: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो दाइ कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 532780।
5: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
5: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082 54037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो नाम घन्किन्छ
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
3: Yo Krishna Sar FM
4: 94 megahertz. Krishna Sar jattike tej.
7: Dainik ru 197 ma ru 50 lakh ko bima. Tireko sampurna premium phirta. Surya Jyoti sahi plan.
8: Surya Jyoti life insurance jivan ko lagi.
1: हाय, के गर्ने होला अब। सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
0: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
0: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
0: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
0: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ, कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त, अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि, नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु, आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र, फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 9861414199।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारोका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Pony, Extreme Energy Drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
0: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ
0: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर?
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 98680 073 70 र 98195607682।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: 소체 भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।